0: निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
1: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
2: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छै।
4: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 6 बजेको छ।
5: यस ट्यान्जेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।
4: बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 7 गते आइतबार सन् 2026 जून 21 तारीक जेठ शुक्ल पक्षको सप्तमी तिथि
2: काया कैरन का साथ में
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्यूशन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको रूपन्देहीको बुटवल एफएम 94.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रासपाको प्रथम महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने
0: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा बुझाए 80 उद्योगमा काटिएको बिजुली अझै जोड़िएन
1: शरीर स्वस्थ राख्न दैनिक दुई प्रकारका मौसमी फल खान विज्ञको सुझाव बजारबाट किनेका फल आधा घण्टा सफा पानीमा भिजाएर वा राम्ररी पखालेर मात्र खान आग्रह
4: स्वास्थ्य हुनुहुन्छ उहाँले चाहिँ दिनमा कम्तीमा नै दुईटा फलफूल खाने टार्गेट राख्न सकियो र त्यो फलफूल चाहिँ नि सफा र सुरक्षित ढंगले खानु पर्यो।
0: लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई स्विजरल्याण्डमा आज अमेरिका र इरान बीच वार्ता हुँदै
1: र जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डसले स्वीडेनलाई हरायो कुराकाओ र इक्वेडर बीचको खेल चल्दै।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: major appliances ka AC, cooler, freeze, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta major ko bani lagisakeko cha. Major appliances, major ko bani lagcha.
1: Mobile upgrade ma kharcha garnuhuncha? Ghumna jana bachat garnuhuncha? अब भविष्यका लागि पनि सोच्ने कि
0: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
2: काया कैरनमा अब खबरको सिलसिला. शुरूमा आजदेखि चितवनमा शुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन बारेको खबर. यो खबर आजका सबै जसो पत्र पत्रिकाले छापेका छन्. रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ. पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्. 2079 साल असारमा स्थापना भएको रासपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ.

0: भाजपाले सभापतिलाई थप शक्तिशाली बनाउने भएको छ। सभापतिलाई थप शक्तिशाली बनाउँदै महाधिवेशनबाट विधान संशोधन गर्ने राजसभाको तयारी छ। पार्टीको केन्द्रीय समितिको आकार बढ़ाइएको छ। यसअघि 121 जनाको केन्द्रीय समिति रहेकोमा बढ़ाएर 151 पुर्याउने भएको छ। यसमध्ये 50 जना सभापतिले सिधै मनोनित गर्न सक्ने छन्। राजसभाको महाधिवेशनमा केन्द्रीय समिति चयनको लागि विद्युतीय मतदानको व्यवस्था गरिने भएको छ। अप्रत्याशित उदय, ऐतिहासिक जनमत, छोटो अवधिमै सत्ता अनि संकटका श्रृंखलाले राजसभाको चार वर्ष यात्रा नेपाली राजनीतिमा सबैभन्दा उतार चढ़ावको कथा बनेको छ। पहिलो महाधिवेशनको संघारमा उभिएको राजसभाका लागि सबैभन्दा ठूलो परीक्षा भनेको वैकल्पिक राजनीतिको दावीलाई संस्थागत गर्नु रहेको आजको कान्तिपुर दैनिकले छापेको छ। राजसभाको आजदेखि शुरू हुने पहिलो राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन हिजोदेखि नै उद्घाटन स्थल गेस्ट हाउस चौरमा चहल पहल भाग लिएको छ। मंच निर्माण लगायत सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। पार्टीका सभापति लामी छाने र वरिष्ठ नेता शाहको तस्वीर सहितको महाधिवेशन लोगो अंकित बोर्ड उद्घाटन स्थलमा टाँगिएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आउँदो 2026 मंगिरदेखि 28 काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। अस्ति र हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको हो। तत्कालीन महामन्त्री धौल शमशेर राणाको समूह पार्टीबाट अलगिएपछि राप्रपाले महाधिवेशनको मिति तय गरेको हो। असोजभित्र प्रदेश अधिवेशन सकेर मंगिरमा महाधिवेशन गर्ने राप्रपाको निर्णय छ। आउँदो भदौ मसान्तभित्र जिल्ला अधिवेशन तथा 15-24 असोजसम्म सातै प्रदेशका अधिवेशन सम्पन्न गर्ने राप्रपाको तयारी छ। यसैबीच बालेन्द्र शाह नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले 100 दिन पूरा गर्ने लाग्दा दलहरू समीक्षामा जुटेका छन्। गणतन्त्रपछि पहिलो पटक एकल बहुमत सरकार बनाएको रासोपा सरकारको काममा प्रमुख विपक्षी दलहरूले सन्तुष्टि जनाउन सकेका छैनन्। सत्तारूढ़ रासोपा भने सरकारको काम सही गतिमा रहेको बताउँदै जनअपेक्षा बेच्न नसक्ने दावी गर्दै आएको छ। प्रमुख विपक्षी कांग्रेस र राप्रपाले सरकारको प्रारम्भिक कामको समीक्षा गरेका छन्। कांग्रेसले सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने जनाएको छ। हिजो संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको काम कार्यवाहीको प्रारम्भिक समीक्षा गर्दै सदन मार्फत सरकारका कमी कमजोरी विरूद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। आजको अन्नपूर्ण कोषमा खबर छ।
0: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपैयाँ भाड़ा बुझाएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 25 जेठमा सार्वजनिक सूचना मार्फत बक्यौता रहेको भाड़ा तिर्न 7 दिने म्याद दिएको थियो। त्यसपछि उद्योगीले धमाधम भाड़ा तिरिरहेको व्यवस्थापनका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। सरकारले सूचना निकाल्न साथ उद्योगीले भाड़ा सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेको तर्क गरेका थिए, तर पुरानो भाड़ाको दर र अन्य महसुल भने भुक्तानी गर्दै आएका थिए। नयाँ दरको भाड़ा तिर्न अटेर गर्ने उद्योगमा व्यवस्थापनले विद्युत लाइन काट्न थालेपछि उद्योगीले भुक्तानी पनि थालेको सूचना अधिकारी सोडारीले जानकारी दिनुभयो। बढ़ेको भाड़ादर अनुसार झण्डै 85 करोड़ रूपियाँ भाड़ा बक्यौता रहेको थियो। उद्योगीले तिर्न अटेर गरेपछि हामीले बिजुलीको लाइन काटे, उहाँले भन्नुभयो। अहिले बक्यौता भुक्तानी गर्ने र उद्योगको लाइन जोड्ने काम भइरहेको छ। यसबीचमा 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा असूल भएको पनि उहाँले बताउनुभयो। व्यवस्थापन लिमिटेडले 2075 औद्योगिक क्षेत्रभित्रको भाड़ा 700% वृद्धि गरेको थियो। ठूलो दरले भाड़ा दर वृद्धि गरेको भन्दै उद्योगीले विरोध गरेपछि विवाद उत्पन्न भएको र झण्डै 5 वर्षसम्म कायम हुँदा बक्यौता चुलिएको छ। बढ़ेको भाड़ा 2076 लागू गर्ने कि 2079 लागू गर्ने भन्ने विषयमा उद्योगी र व्यवस्थापन बीच विवाद भएको थियो। यो विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले 79 असारसम्म पुरानै भाड़ादर कायम गर्न र त्यसपछि मात्रै नयाँ भाड़ादर लागू गर्नुपर्ने गरी फैसला दिएको थियो। फैसला पुनरावलोकनका लागि व्यवस्थापन र औद्योगिक क्षेत्र उद्योग महासंघले छुट्टा छुट्टै निवेदन दिएका थिए, तर सर्वोच्चले गएको बिहिबारको इजलासले पुरानै आदेशलाई निरन्तरता दिँदै पुनरावलोकनको निवेदन अनुसार फैसला पुनरावलोकन नहुने आदेश दिएको थियो। यो आदेशपछि वर्षौंदेखिको विवाद टुंगिएको छ। यसैबीच व्यवस्थापनले गएको बुधबारदेखि भाड़ा बक्यौता नबुझाउने उद्योगमा विद्युत लाइन काट्न शुरू गरेको छ। त्यसैता 180 वटा उद्योगमा लाइन काटिएको औद्योगिक क्षेत्र उद्योग महासंघको तथ्याङ्क छ। झण्डै 80 वटा उद्योगमा भने अझै बिजुलीको लाइन जोड़िएको छैन। नयाँ पत्रिका दैनिकले खबर छापेको छ। काया कैरा।

0: शरीर स्वस्थ राख्न दैनिक दुई प्रकारको मौसमी फल खान विज्ञको सुझाव बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ. हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट मेरी सबै जेनेरेसन. हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक. वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक सर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन.
1: हिमस्टार फर अ कम्प्लिट होम. उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले राजसोपाको प्रथम महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा उद्घाटन गर्ने 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने सरकारको 100 दिनको समीक्षा गर्दै प्रतिपक्षी दल औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा बुझा 80 उद्योगमा काटिएको बिजुली अझै जोडिएन लगायतका खबर प्रस्तुत गर्यौं.
2: अब बाँकी खबर. सरकारले बढ़ी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातलाई प्राथमिकता दिने भएको छ. नेपालको भौगोलिक अवस्थिति र कमजोर पूर्वाधारका कारण निर्यात लागत बढ़दै गएपछि सरकारले बढ़ी मूल्य र न्यून आयतन भएका वस्तु निर्यातमा जोड़ दिन लागेको हो. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति 2081 को कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्दै तुलनात्मक रूपमा बढ़ी मूल्य र न्यून आयतन भएका वस्तुको निर्यात प्रवर्धनका लागि भौगोलिक सांकेतिकरण, अर्गानिक प्रमाणीकरण र गुणस्तर प्रमाणीकरणका कार्यहरूमा सहजीकरण तथा प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अघि सारेको हो. बढ़ी मूल्य र न्यून आयतन भएका थप वस्तुको पहिचान एवं प्राथमिकीकरण गर्ने कार्ययोजनामा उल्लेख छ. कार्ययोजना उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले गएको बिहिबार स्वीकृत गरिसक्नु भएको छ. आजको कारोबार दैनिकमा खबर छ.
1: अहिले आँप, लिची, आरू, आल्चा, भुइँकटर, खरबुजा लगायतका धेरै मौसमी फलको सिजन हो. राता, पहेला, हरिया फल बोटभरी र बजार पसलहरूमा पाइन्छ. गर्मी अत्याधिक हुने र यस बेला पाइने मौसमी फलफूल रसिला हुने भएकोले खपत धेरै हुन्छ. कतिपयले बोटमै गएर खाने गर्छन् भने अरू धेरैले किनेर खान्छन्. तर मौसमी फलफूल धेरै खाएमा स्वास्थ्यमा समस्या हुने पोषणविदहरू बताउँछन्. साथी महेश गिवालीले मौसमी फलफूलका फाइदा र कसरी खाने र पोषणविद प्रकृति विष्टसँग कुराकानी गर्नु भएको छ.
3: फलफुल खाँदा चाहिँ जहिले पनि मौसम अनुसारको फलफुल खानु पर्यो. पोषक तत्वहरू छ, जस्तै भिटामिनहरू भयो, खनिज पदार्थ, त्यसबाट पाउने रेसाहरू चाहिँ उचित मात्रामा पाउँछन्. तर यदि बेमौसमी फलफुल खाँदा चाहिँ त्यसलाई लामो समयसँग भण्डारण गरेर राखेको हुनाले गर्दा त्यसमा अरू केमिकलहरू प्रयोग हुन सक्छ र त्यसको न्युट्रियन्ट्सहरू जुन पोषक तत्त्वहरू चाहिँ हामीले सही रूपमा चाहिँ शरीरमा पाउँदैनौँ. त्यही भएर पोषक तत्त्व पूर्ण रूपमा पाउनको लागि चाहिँ हामीले मौसम अनुसारकै फलफुलहरू चाहिँ खानुपर्छ. यो समयमा पाउने फलफुल भनेको हाम्रो आँप छ, केरा पनि पाइन्छ, लिची र आरू र आलु पखडाहरू अहिलेको मौसममा अत्याधिक रूपमा बजारमा पाइरहेको फलफुलहरू भयो. तर यी सबै फलफुलहरूमा चाहिँ भिटामिन ए, स्पेसली आँपमा चाहिँ भिटामिन ए, अरू फलफुलमा भिटामिन सी चाहिँ एकदम राम्रो मात्रामा पाइन्छ. भिटामिन सी भन्ने बित्तिकै यसले चाहिँ हामीलाई रोगसँग लड्नबाट तागत दिन्छ, भनौँ न एउटा मजबुती दिन्छ. र अब यो समय भनेको फेरि सिजन चेन्जले गर्दा भाइरल ज्वरो आउने, रुगाखोकी धेरैले हुने समय हो. त्यही भएर हामीले सिजनल फलफुल खायौँ छिटै इन्फेक्सन हुनबाट पनि जोगिन सकिन्छ.
1: कति मात्रामा खाँदाखेरि चाहिँ ठिक हुन्छ?
3: हामीले अन्तर्राष्ट्रिय गाइडलाइनहरू हेर्यौँ भने चाहिँ नि दिनमा 2-3 मात्रा, भनौँ न 3 मात्राको फलफुल चाहिँ त्यसले सबैले खानुपर्छ भनेर अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने यति नै खानुपर्छ भनेर नेपालको छुट्टै गाइडलाइन चाहिँ छैन. हाम्रो छिमेकी देश इन्डियाको गाइडलाइन हेर्ने हो भने चाहिँ त्यहाँको नयाँ अहिले रिभाइज भएको गाइडलाइनले चाहिँ फेरि दिनको 1 सर्भिङ चाहिँ कम्तीमा पनि सबैले दिनको 1 मात्रा फलफुल चाहिँ खानु भनिन्छ. लगभग 1-2 अब यसलाई मर्ज गर्दा चाहिँ 1-2 ठिक्क मध्यम खालको फलफुल विभिन्न प्रकारको जुन पनि हुन सक्छ 1-2 फलफुल चाहिँ हामीले अनिवार्य खानुपर्छ, हाम्रो दैनिक खानपिनमा समावेश गर्नुपर्छ भनेर बुझिन्छ. स्याउको कुरा गर्ने, एक मध्यम स्याउ भनेको 150-200 ग्रामको एउटा सर्भिङ हुन्छ. आँपको पनि अरू चाहिँ विभिन्न रोग अनुसार पनि हामीले फरक छुट्याउनु पर्छ कि. अब सामान्य मान्छे छ भने त उसले 200-250 ग्रामको दुईटा फलफुल खाँदा केही फरक परेन, तर उसलाई दीर्घ रोगहरू छ, मधुमेह छ, मृगौला सम्बन्धी रोगहरू छ भने चाहिँ बल्ल उसले मात्राहरू घटाउनुपर्छ। त्यस्तो मान्छेहरूले चाहिँ आँपको एउटा तरिम भने चाहिँ उसले कन्ट्रोल छ भने अलिक बढी खान मिल्यो, कन्ट्रोलमा छैन भने दिनको 100 ग्राम भन्दा बढी आँप खान मिल्दैन उसले। त्यही भएर यो चाहिँ मान्छे अनुसार फरक पर्छ।
4: विशेष गरी मान्छेको स्वास्थ्य अवस्था कस्तो छ, कोही व्यक्तिलाई मधुमेह भएको छ भने ती व्यक्तिहरूले चाहिँ धेरै खानु भएन, ठिक्क मात्रामा अड्कलेर खानु पर्यो, त्यो कुरामा चाहिँ ध्यान दिनु पर्यो।
3: हजुर, र सबै फलफुल समावेश गर्न सके राम्रो, मधुमेह छ भनेर फलफुल नै बार्नु पर्छ भनेर चाहिँ छैन, कुनै पनि रेकमेन्डेसन त्यस्तो छैन।
4: बजारमा जति पनि बेच्न राखिएका फलफुल हुन्छन् अनि त्यो फलफुलमा चाहिँ पकाउनको लागि होस् वा अरू अलि लामो समय टिकाउनको लागि होस् त्यसमा चाहिँ विषादी प्रयोग गरिएको भन्ने कुराहरू समाचारमा पनि आइरहेको हुन्छ। यो विषादीको जोखिम चाहिँ कतिको हुन्छ यो बेला फलफुलहरूमा र त्यसलाई चाहिँ कम गर्न उपभोक्ताले चाहिँ के गर्नुपर्छ?
3: विषादीको जोखिम त सबै नै मौसममा प्राय बढी नै हुन्छ। अब यो समयमा चाहिँ विषादीको साथसाथै सरसफाईको पनि जोखिम हुन्छ, किनभने पानी परिरहेको हुन्छ, कस्तो ठाउँमा उनले फलफुलहरू बेचिरहेको छ त्यो ठाउँमा सरसफाई पनि राम्रो नहुन सक्छ वर्षातको कारणले गर्दा। त्यही भएर अब हामीले खानेकुरा खाँदा चाहिँ पोषणयुक्तलाई मात्रै नसोच्ने, त्यो सफा र सुरक्षित छ कि छैन हेर्ने, विषादीलाई घटाउन के गर्न सकिन्छ अथवा त्यसमा युज हुने केमिकल रसायनहरूलाई घटाउन के गर्न सकिन्छ भन्दा जुनसुकै फलफुल हो जुनसुकै फलफुललाई पनि हामीले खानुभन्दा 20-30 मिनट अगाडि चाहिँ पानीमा भिजाएर मात्रै खायौँ भने पनि त्यसले चाहिँ केही हदसम्म त्यसमा भएको रसायनहरूलाई चाहिँ बाहिर निकाल्नलाई मद्दत गर्छ। जो स्वास्थ्य हुनुहुन्छ उहाँले चाहिँ दिनमा कम्तीमा नै 2 फलफुल खाने टार्गेट राख्न सकियो र त्यो फलफुल चाहिँ नि सफा र सुरक्षित ढङ्गले खानु पर्यो, त्यसलाई राम्रोसँग बगेको पानीमा पखालेर अथवा भिजाएर हुन्छ र सुरक्षित ठाउँमा भण्डारण गरेर चाहिँ उहाँले खानुभयो भने बढी मात्रामा लाभ दिन सक्नुहुन्छ।
5: उहाँ हुनुहुन्थ्यो पोषणविद प्रकृति विष्ट। फेरि पनि खबरकै सिलसिला, नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जल विद्युत तथा सौर्य विद्युत आयोजनाको प्रगति विवरण पेश गर्न प्रवर्धक कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले प्रवर्धक कम्पनीहरूसँग गरिएको विद्युत खरिद बिक्री सम्झौता अर्थात पीपीए अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र विवरण बुझाउन सूचना निकालेको हो। प्राधिकरणले यस सम्बन्धी सूचना हिजो निकालेको हो। आयोजना प्रगति प्रतिवेदन उपलब्ध गराउनु पर्ने हुन्छ। विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई अहिले निर्माणाधीन अवस्थामा रहेका सम्पूर्ण आयोजनाका प्रवर्धक कम्पनीहरूलाई 7 दिनभित्र प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको हो। प्रगति प्रतिवेदनको ढाँचा सम्बन्धित विभागबाट उपलब्ध गराइने उल्लेख छ। तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभएमा पीपीए अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी समेत विद्युत प्राधिकरणले दिएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमा सरकारले दार्चुलाको उत्तरी टिंकर नाकासम्म जोड्ने खलंगा टिंकर सड़कलाई विशेष प्राथमिकता दिएको दावी गरे पनि 12,99,00,000 रूपियाँ मात्रै विनियोजन गरेको छ। महाकाली करिडोर अन्तर्गत पर्ने तुसार पानी कोठेधार टिंकर सड़क खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ। सरकारले 2077 यो सड़क निर्माणलाई उच्च प्राथमिकतामा राख्दै आएको दावी गरे पनि बजेट विनियोजनमा कन्जुस्याई गर्दै आएको स्थानीयको गुनासो छ। भाषणमा प्राथमिकता दिने र विनियोजनमा कन्जुस्याई गर्ने क्रम यो पटक पनि नरोकिएको स्थानीयले बताएका छन्। ब्यास गाउँपालिकाका स्थानीय हरकसिंह विष्ट भन्नुहुन्छ, हरेक वर्ष टिंकर सड़कलाई उच्च प्राथमिकता दिएको सुनिन्छ तर बजेट हेर्दा त्यस्तो देखिँदैन, सरकारको बोली र व्यवहार मिलेको छैन। जेठ 15 प्रस्तुत संघीय सरकारको आउँदो आर्थिक वर्षको बजेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले टिंकर सड़कको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे पनि रकम खुलाउनु भएको थिएन। बजेट वितरण विवरण सार्वजनिक हुँदा यो सड़कका लागि 12,99,00,000 रूपियाँ पुँजीगत र 36,00,000 रूपियाँ चालू खर्च विनियोजन भएको पाइएको छ। स्थानीय तहका जनप्रतिनिधिले भने आउँदो आर्थिक वर्ष कम्तीमा 30-35 करोड़ बजेटको अपेक्षा गरेका थिए। यसपटकको बजेटले पनि सीमावासीलाई निराश बनाएको ब्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो। सरकारले आर्थिक वर्ष 2077-78 महाकाली करिडोर अन्तर्गतको तुसारपानी टिंकर भन्ज्याङसम्मको 79 किलोमिटर सड़क निर्माणको जिम्मा सेनालाई दिएको थियो। सेनाले 10 वर्षभित्र ट्र्याक खोल्ने र स्तरोन्नति सकेर सड़क विभागलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको थियो तर बजेट र स्रोत साधनको अभावका कारण अहिलेसम्म झण्डै 17.5 किलोमिटर मात्रै ट्र्याक खुलेको छ भने केही खण्डमा स्तरोन्नति भएको छ। नेपाली सेनाका अनुसार कुल आयोजनाको प्रगति 22.15% मात्रै पुगेको छ। टिंकर नाकासम्म सड़क पुर्याउन अझै 59.2 किलोमिटर ट्र्याक खोल्न बाँकी छ। टिंकर सड़क भाषणमा प्राथमिकता, बजेटमा कन्जुस्याई, कान्तिपुर दैनिकमा खबर छ।
5: अब विदेशको खबर। लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा इरानले समुद्री जलमार्ग हर्मुज फेरि बन्द गरेको जनाएको छ तर अमेरिकी सेनाले यसलाई स्वीकार गर्दै जहाजहरूको आवागमन सामान्य रूपमा नै भइरहेको दावी गरेको छ। इरानी सेनाले अमेरिका इरानबीच युद्ध अन्त्यका लागि भएका सम्झौताको उल्लंघन भएको आरोप लगाएको हो। सम्झौता अनुसार जलमार्ग पुनः सञ्चालनमा ल्याउने सहमति भएको थियो। बीबीसीका अनुसार अमेरिकी उपराष्ट्रपति जेरी भान्स आज आइतबार स्विजरल्याण्डमा हुने अमेरिका इरान वार्ताका लागि त्यसतर्फ जानुभएको छ। उता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले अन्य पक्षले सम्झौता अनुसार प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो। यसअघि अमेरिका र इरानका राष्ट्रपतिबीच युद्ध अन्त्य तथा लेबनानमा तत्काल युद्धविराम लागू गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौता भएको थियो। सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा रोक्ने उल्लेख गरिएको छ। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा दैनिक झण्डै 2 करोड़ ब्यारेल तेल तथा अन्य पेट्रोलियम पदार्थ ओसार पसार हुने गरेको अमेरिकी ऊर्जा सूचना प्रशासनको अनुमान छ। विश्वव्यापी तेल र ग्यास व्यापारको झण्डै 20% हिस्सा यही मार्गबाट हुने भएकोले त्यहाँ अवरोध भइरहँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पर्ने विश्लेषण गरिएको छ।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा जर्मनी र नेदरल्याण्डसले जित निकालेका छन्। आइवरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि 5-1 गोलको फराकिलो जित निकाल्दै नेदरल्याण्डस समूहको शीर्ष स्थानमा उक्लिएको छ। समूह अन्तर्गत क्यानाडाको टोरेन्टोमा भएको खेलमा जर्मनीले आइवरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गर्यो। खेलको 30 मिनटमा कप्तान फ्रान्केसले गोल गर्दै आइवरी कोस्टलाई अग्रता दिलाएका थिए तर दोस्रो हाफमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्ढाबले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जित निकालेको हो। डेनिस उन्ढाबले 68 मिनटमा र इन्जुरी समयको 4 मिनटमा गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जित दिलाएका छन्। जितसँगै जर्मनीले 2 खेलबाट 6 अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ। आइवरी कोस्ट 3 अंकसहित दोस्रो स्थानमा रहेको छ। समूह एफ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्याण्डसले स्वीडेनमाथि 5-1 गोल अन्तरले जित हासिल गर्यो। नेदरल्याण्डसका लागि ब्रायन ब्रोबीले खेलको 6 र 17 मिनटमा गोल गरे। दोस्रो हाफको शुरूमै कोडी ग्याकपोले अर्को गोल थपे भने 54 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता 4-0 बनाएका थिए। स्वीडेनका एन्थोनी एलाङ्गाले गोल फर्काए भने खेलको 89 मिनटमा क्रिसेन्सियो सबरभिलले गोल गर्दै नेदरल्याण्डसको जित सुनिश्चित गरे। अहिले कुराकाव र इक्वेडर बीचको खेल चलिरहेको छ। 41 मिनटसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्। आज बिहान पाउने 10 बजे मेक्सिकोमा ट्युनिसिया र जापान खेल्नेछन्।
5: अब केही खबर संक्षेपमा। गैरातीदेखि गण्डकी प्रदेशसहित पूर्वका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलोसम्म वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशदेखि पूर्वका पराई भागमा वर्षा भएको हो। मनसूनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रका ठाउँमा दिउँसो पनि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई आवश्यक सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन्। यद्यपि लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान छ।
2: वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो चुलो साइटमा देखाइएको छ। झण्डे 1600 वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छेन्द्रनाथको रथयात्रामा हिजो राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल जावलाखेलमा आयोजित भोटो जात्रामा सरेक हुनुभई भोटो जात्रा अवलोकन गर्नुभएको छ। भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो।
5: ललितपुर जावलाखेलमा रहेको सदर चिड़ियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिड़ियाखाना प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको हो। कोषको अध्यक्ष समेत रहेकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई अस्ति शुक्रबार चिड़ियाखाना प्रमुखको पदबाट हटाएर केन्द्रीय कार्यालयमा तानेको हो। काया कैरनमा अब पालो उखानको।
2: हलुङ्गो भाँडो चाँडै तात्छ चाँडै सेलाउँछ।
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: राष्ट्रपतिको प्रथम महाधिवेशन आजदेखि। सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन हुने।
5: औद्योगिक क्षेत्रका उद्योगीले 32.5 करोड़ रूपियाँ बक्यौता भाड़ा बुझाए। 80 उद्योगमा काटिएको बिजुली अझै जोड़िएन।
2: शरीर स्वस्थ राख्न दैनिक दुई प्रकारका मौसमी फल खान बिग्रिएको सुझाव। बजारबाट किनेका फल आधा घण्टा सफा पानीमा भिजाएर वा राम्ररी पखालेर मात्र खान आग्रह।
5: लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई। स्विजरल्याण्डमा आज अमेरिका र इरान बीच वार्ता हुँदै।
2: र जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डसले स्वीडेनलाई हरायो। पुराकाउ र इक्वेडर बीचको खेल चल्दै।
5: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पुरानो कार्टुन। यहाँ एकजना मन्त्री बाटोमा हिँडिरहेका छन्। उनको छेवैमा सहकारीका पीड़ित जस्ता एकजना व्यक्ति माग्ने थाङ्ने अवस्थामा हात थाप्दैछन्। उनलाई मन्त्रीले फुत्त पैसाको बिटो झिकेर दिँदै गर्दा मन्त्रीका सहयोगी जस्ता देखिने व्यक्तिले भन्दैछन्, ऊ सहकारी पीड़ित रे, पैसा दिनु पर्दैन मन्त्रीज्यू, आश्वासन मात्रै दिए पुग्छ क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: मूल्य वृद्धिले उपभोक्ताहरूलाई समस्या, खाद्यान्न ढुवानी पनि प्रभावित।
1: सुर्खेतको भेरगंगा नगरपालिका साथमा माटोको ढिस्कोले पुरेर एकजना महिलाको मृत्यु, पञ्चपुरीमा पौडी खेल्न क्रममा एकजनाको डुबेर मृत्यु।
0: जाजरकोटमा भूकम्प गएको करिब 29 महिना भइसक्दा पनि आवास निर्माणमा व्यवस्था भएको पीड़ितहरूको गुनासो, पुननिर्माणको काम तत्काल थाल्न माग।
1: र फिफा विश्वकप फुटबलमा जर्मनी र नेदरल्याण्डसको जित, आजै बिहान 9:45 ट्युनिसिया र जापान खेल्दै।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्य वीरेन्द्रनगरमा रहेको खाद्य गोदाममा अत्यावश्यक दैनिक उपभोग्य वस्तु भरिभराउ रहेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइसँगै खाद्यान्न ढुवानीको जिम्मेवारी पाएका ढुवानीकर्ताले भाडा महँगो हुन भन्दै ढुवानी रोकेपछि खाद्यान्न प्रदेश कार्यालयमा थन्किएको छ। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ढुवानी भाडा महँगो भएका कारण देखाउँदै खाद्यान्न ढुवानी कार्य प्रभावित भइरहेको प्रादेशिक कार्यालयका प्रमुख केशव राज बुढाले बताउनु भएको छ। भाडाका सम्बन्धमा मुख्य मूल्य समायोजन नभएको भन्दै ढुवानीको काम रोकेको उहाँले बताउनु भएको छ। सुर्खेतबाट कर्णालीका 10 जिल्लामा खाद्यान्न ढुवानी हुँदै आएको छ। हिमाली जिल्लामा चिसो मौसममा हिउँले बाटो अवरुद्ध हुने भएकाले यो समय पालिकासँग कम्पनीले सम्झौता गरेर खाद्यान्न ढुवानीको काम तीव्रताका साथ गर्नुपर्नेमा त्यो कार्य प्रभावित भएको छ। मूल्यवृद्धि भएसँगै त्यस क्षेत्रमा 30% मात्र खाद्यान्न ढुवानी भएको छ।
0: सुर्खेतको भेरीगंगा नगरपालिका साथमा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका साथका निर्मला विकको घर पोत्ने माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटना बारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। यस्तै सुर्खेत वीरेन्द्रनगर नगरपालिका घण्टाघर नजिकै सडक गलेको अवस्थामा नवजात शिशु फेला परेको छ। प्रहरीका अनुसार वीरेन्द्रनगर छ घण्टाघर नजिकै कम्पाउण्डभित्र देवालको छेउमा राखिएको अवस्थामा सडक गलेको अन्दाजी 9-10 महिनाको नवजात शिशु फेला परेको जनाएको छ। यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
1: सुर्खेतको पश्चिममा पर्ने जाजुरा दहमा पौडी खेल्ने क्रममा एकजनाको डुबेर मृत्यु भएको छ। दैलेखको गुराँस गाउँपालिका घर भएका रमेश पुन मगरको सुर्खेत मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। वीरेन्द्रनगरको एकगिरेल उद्योगमा काम गर्ने रमेश साथीहरूसँग घुम्नका लागि दहताल पुगेको प्रहरीले जनाएको छ। उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बाबेचोरका प्रमुख उपेन्द्र साईको नेतृत्वमा टोली खटिएको थियो। हिजो साँझ मात्रै उनको शव फेला परेको हो।
0: यस्तै बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर 1 जनक नगरमा कर्णाली नदीमा अस्थायी बाँध बाँध्न गएका एकजना डुबेर बेपत्ता भएका छन्। नहरमा पानी ल्याउनका लागि बाँध बाँध्न गएका राजापुर नगरपालिका वडा नम्बर 4 शान्तिपुरका 16 वर्षीय नारायण चौधरी पानीमा डुबेर बेपत्ता हुनुभएको हो। खोजीका लागि स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको उद्धार टोली परिचालन भएको इलाका प्रहरी कार्यालय पातभाराका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले बताउनुभयो। कर्णाली नदीमा वर्षेनी अस्थायी बाँध बाँध्नका लागि किसानहरू जोखिमपूर्ण रूपमा जाने गर्दछन्। अस्थायी बाँध बाँध्ने क्रममा वर्षेनी यस्ता घटना भएका भन्दै स्थानीयले सिंचाई व्यवस्थापन आयोजनाले नै अस्थायी बाँध बाँधेर नहरमा पानी पुर्याउनु पर्ने माग गरेका छन्।
1: कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा एक व्यक्तिको आफ्नै श्रीमती र छोराले हत्या गरेको खुलेको छ। कालीकोट प्रहरीले सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर 9 बस्ने 48 वर्षीय सूर्य बहादुर साईको श्रीमती र छोराले हत्या गरेको खुलेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटले प्रेस विज्ञप्ति जारी गरी साईलाई उनकै 18 वर्षीय छोरा रूपेश र 41 वर्षीय श्रीमती राजकला साईले टाउकोमा ढुंगाले हानेर मारेको जनाएको छ। घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आरोपमा प्रहरीले साईका श्रीमती र छोरा दुवैजनालाई पक्राउ गरेको छ। पक्राउ परेका आमा छोरालाई जिल्ला अदालत कालीकोटबाट 7 दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय लय कालीकोटका सूचना अधिकारी गणेश तिवारीले बताउनुभयो। गत जेठ 27 गते सानी त्रिवेणी गाउँपालिका वडा नम्बर 9 स्थित सुपे चौरमा मृत अवस्थामा भेटिनु भएको थियो। उनीहरूले प्रहरी समक्ष ढुङ्गाले हालेको स्वीकार गरेर बयान दिएको प्रहरीले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौ तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बबासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनाश, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98-480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98-480-27590।
8: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
9: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।
0: जारी सन्देश
10: सबैको मन सुने
9: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले मूल्य वृद्धिले नागरिकहरूलाई समस्या, खाद्यान्न ढुवानी समेत प्रभावित, सुर्खेतको भेरी गंगा नगरपालिका साथमा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु, पञ्चपुरीमा पौडी खेल्ने क्रममा एकजनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। जाजरकोटमा भूकम्प गएको करिब 29 महिना भइसक्दा पनि आवास निर्माणमा सरोकारवाला निकायले व्यवस्था गरेपछि पीड़ित निराश बनेका छन्। भूकम्पबाट आवासविहीन भएका सर्वसाधारणहरू सरकारले दिएको 50,000 रूपियाँ अनुदानमा अस्थायी आवासमा बस्दै आएका थिए। 29 महिना पुग्ने लाग्दा पनि सरकारले सुरक्षित आवासको व्यवस्था नगर्दा स्थानीय चिन्तामा परेका छन्। वर्षाको मौसममा त्यहाँको जनजीवन कष्टकर हुने गर्दछ। बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले सरकारले पुननिर्माणका लागि क्षतिको यकिन विवरण आकलन डीडीए गर्न आएका प्राविधिकले त्रुटि गरेपछि समस्या भएको बताउनुभयो। सरकारले डीडीएमा खटाएका प्राविधिकले वास्तविक तथ्याङ्क संकलन गर्दा पुननिर्माण अलमलमा परेको छ। एकै प्रकृतिको एउटा पुननिर्माणमा पर्ने अर्को नपरेको भन्दै पीड़ितले भने विरोध गरेका छन्। प्रमुख जिल्ला अधिकारी खरानन्द अधिकारीले भूकम्पले घरवासविहीन भएका जनताका निजी आवास निर्माणका लागि स्थानीय तहबाट आएका फाइलको अन्तिम रूप दिन सरकारले 8 जना प्राविधिक टोली खटाएको बताउनुभयो। सरकारले 6 जना जाजरकोट, 2 जना रुकुम पश्चिममा प्राविधिक टोली समेत खटाएको छ। धेरै नगरपालिका 1, 3 र 11 का लाभ गराएको फाइल जाँचको काम सकेर 8 नम्बर ओडा र नलगाड नगरपालिका 1 मा पनि काम शुरू भएको छ। भेरी र नलगाड नगरपालिकामा 500 बढ़ी सेवा गराएका फाइल जाँच भएको छ। नलगाड नगरपालिकाले लाभ गराईसँग सम्झौता समेत गरेको छैन। भेरी नगरपालिका 3 मा 97 जना मध्ये 78 जना पुननिर्माणमा पर्न योग्य देखिएको प्राविधिक टोलीले पेश गरेको छ। प्रमुख जिल्लाधिकारीले पुननिर्माणका लागि सम्झौता गरेका 641 जना मध्ये 258 जनाले प्रक्रिया पूरा गरेको बताउनु भएको छ।
0: यस्तै भेरी नगरपालिका र नलगाड नगरपालिका 11,000 भन्दा बढ़ी लाभ गराएका कागजात जारी गरी असार 15 गतेसम्म पुननिर्माणको काम अघि बढ़ाउन प्राविधिकहरूलाई निर्देशन दिइएको जनाइएको छ। नलगाड नगरपालिका 1 का कल्पना परियारले दिउँसो टिनको छानाभित्र पस्न नसकी दिनभर रूखको छारीमा बसी बेलुका मात्र भित्र पस्ने गरिएको बताउनुभयो। बर्खायाम लागेकाले अस्थायी आवासमा कसरी बस्ने भन्ने उहाँको चिन्ता छ। अस्थायी आवासको बसाई जोखिमपूर्ण भएपछि केही पीड़ितले लघुवित्तबाट महँगो कर्जा लिएर घर बनाउन थालेका छन्। स्थानीय तहले भूकम्पपछि तत्काल 48,000 लाभग्राही कायम गरे पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको डीडीए रिपोर्टमा 14,245 पुननिर्माण, 12,744 प्रबलीकरणको प्रतिवेदन सार्वजनिक गरिएको छ। डीडीएमा त्रुटि भएपछि पीड़ितले पुनः डीडीए गर्न माग गरेका छन्।
1: द्वन्द पीड़ित महिलाहरूले संकर्मकालीन न्याय प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राख्दै सत्य, न्याय, परिपूर्ण र आत्मसम्मानको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जाल ट्रुथ डकुमेन्ट्स नेशनल नेटवर्कको अगुवाईमा द्वन्द पीड़ित महिला तथा मानवाधिकार कर्मीहरूले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै पीड़ित मैत्री प्रभावकारी संक्रमणकालीन न्याय प्रक्रिया अगाडि बढ़ाउन आग्रह गरेका हुन्। ज्ञापन पत्रमा नेपालमा 1 दशक लामो सशस्त्र द्वन्द फकिएर विस्तृत शान्ति सम्झौता भएको झण्डै 2 दशक पुग्न लाग्दा पनि द्वन्द पीड़ितहरूले न्याय, सत्य, न्याय, परिपूरण र प्रस्तावनाको अनुभूति गर्न नसकेको उल्लेख गरिएको छ।
0: दैलेखमा 39 सामुदायिक विद्यालयका शिक्षक लगायत अन्य सहयोगीले लामो समयदेखि तलब नपाएको भन्दै विद्यालय बन्द गरेर धरनामा उत्रिएका छन्। दैलेखको ठाँटीकाँध गाउँपालिकाको विद्यालयमा कार्यरत बालिका अनुदान शिक्षक, बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी तथा कार्यालय सहयोगी गरी 96 जनाले तलब पाएका छैनन्। पालिकाले करिब 2,78,78,000 रूपियाँ तलब शिक्षकलाई दिन बाँकी रहेको जनाएको छ। संयुक्त शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समितिले पालिका अनुदान शिक्षकले 11 महिनादेखि, बाल विकास सहजकर्ताले 14 महिनादेखि र विद्यालय कर्मचारीले 19 महिनादेखि तलब नपाएको जनाएको छ। बारम्बार सम्बन्धित निकायको ध्यान आकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरूको गुनासो छ। गाउँपालिकाले विभिन्न समयमा तलब भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नभएको ठाटीघाट गाउँपालिका अनुदान संघर्ष समितिका अध्यक्ष कमल कुमार खत्रीले बताउनुभयो। उहाँले माग पूरा नभएसम्म समितिले विद्यालयको पठन पाठन प्रभावित गराउने, शिक्षा शाखासहित गाउँपालिकाका विभिन्न प्रशासनिक कार्यालयमा तालाबन्दी गर्ने तथा आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गरेको बताउनुभयो। उहाँले समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने पनि बताउनु भएको छ। गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख नेत्रबहादुर थापाले शिक्षक तथा कर्मचारीहरूले तलब भुक्तानीका लागि पहल भइरहेको बताउनु भएको छ। 2 महिनाको भुक्तानी दिने निर्णय भए पनि शिक्षकले सबै तलब पाउने पर्ने माग गरेपछि समस्या भएको उहाँको भनाइ छ। विद्यालय बन्द हुँदा सयौं विद्यार्थीहरूको पढ़ाई प्रभावित भएको छ भने अभिभावक र सरकारवालाहरूले पनि समस्या छिटो समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्। संघर्ष समितिले शिक्षक कर्मचारी तथा बाल विकास सहजकर्ताको श्रमको सम्मान गर्दै तत्काल तलब भुक्तानीको व्यवस्था गर्न माग गरेको पनि उहाँले बताउनु भएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ, अहिले भने अर्को छोटो विश्राम।
11: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
12: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राणगारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषारी छटा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9681443492 र 9145878917।
13: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ। त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
14: यसका लक्षणहरू के के हुन्?
13: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
14: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
13: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
14: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
13: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
15: समयमै सिकल सेल एनेमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
16: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
17: तो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
18: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत। सूचना
19: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
18: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
19: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। अत्याधिक गर्मी बढ़दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले यही असार 8 गतेदेखि लागू हुने गरी 19 गतेसम्म गर्मी तथा विदा एकमुष्ट मिलाएर विदा दिने निर्णय भएको बताउनुभयो। यो विदा विद्यालयको वार्षिक विदाबाट कट्टा हुने जनाइएको छ। पछिल्ला दिनमा अत्याधिक गर्मीका कारण विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्न कठिनाई हुन थालेपछि बालबालिकाको स्वास्थ्य र सुरक्षामा ध्यान राख्दै विभिन्न विदा मिलान गरी विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत बमको भनाइ छ। नगरपालिकाले मौसमको अवस्था सामान्य भएपछि पूर्व निर्धारित तालिका अनुसार नै विद्यालय सञ्चालन गरिने जनाएको छ।
18: भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा इरानले समुद्री मार्ग हर्मुज फेरि बन्द गरेको जनाएको छ। तर अमेरिकी सेनाले यसलाई अस्वीकार गर्दै जहाजहरूको आवागमन सामान्य रूपमा भइरहेको दावी गरेको छ। इरानी सेनाले अमेरिका इरानबीच युद्ध अन्त्यका लागि भएको सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ। सम्झौता अनुसार जलमार्ग पुनः सञ्चालनमा ल्याउने सहमति भएको थियो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डमा प्रवक्ता टेम हकिन्सले जलमार्गमा व्यापारिक जहाजहरूको आवागमन जारी रहेको र अमेरिकी सेनाले परिस्थितिको निगरानी भइरहेको गरिरहेको बताउनु भएको छ। बीबीसीका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विजरल्याण्डमा हुने अमेरिका इरान वार्ताका लागि त्यसतर्फ जानु भएको छ। उता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अन्य पक्षले सम्झौता अनुसार प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनु भएको छ। यसअघि अमेरिका र इरानका राष्ट्रपति बीच युद्ध अन्त्य तथा लेबनानमा तत्काल युद्ध विराम लागू गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौता भएको थियो। सम्झौतामा लेबनान सहित सबै मोर्चामा सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा रोक्ने उल्लेख गरिएको छ।
0: भेरी खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा जर्मनी र नेदरल्याण्डसले जित निकालेका छन्। आइभरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि 5-1 फराकिलो जित निकाल्दै नेदरल्याण्डस समूहको शीर्ष स्थान

0: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लास्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, खुरी गाउँ।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड़ र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: कान्छी गहना कहाँबाट किने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9843638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाजै।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक, भिगा बजार, बर्दिया।

0: सुन्नुहोस् है 98480 27590।
1: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
2: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
2: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
2: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
3: हजुर, हाम्रो यहाँ कोट, इस्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
2: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 98 64 35 80 76, 98 48 0 67 167 र 98 69 54 78।
3: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
4: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौ, तनाव भए खुल्ला कुरा गरौं, समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
6: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन।
7: फोन गर्दा कि लेखा फोन नम्बर 98 45 39 76 58 रे 98 14 27 36 01। तमु फोन बठीलाई आफ्नो भाग्य हेर्न सकन्छौ, आज संगीतमय पुराण लगाउन एक लेखालाई सम्झन सकन्छौ।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

शुभ प्रभात कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँका मेष राशि बार राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास मलाई गरिएको छु। 98453 97 658 र 98143761 सिधा सम्पर्कमा आउन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामीलाई गरिएका छौं। यतिखेर प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि आउन सक्नुहुन्छ। दुईटा नम्बर खुल्ला गरेका छौं। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल रहेको छ। आज असार महिनाको आज 7 गते आज आइतबार। तदनुसार स्पेसन 2026 आज जून 21 तारीक नेपाल सम्मत 1146 रहेको छ। तथा राथवा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु रहेको छ। आज शुद्ध ज्येष्ठ शुक्ल पक्ष परम पवित्र पावन दिन सप्तमी रहेको छ। आज आइतबारको दिन रवि सप्तमी पनि परेको छ। आज 37:33 रात्रिको 8:12 पूर्व फाल्गुनी नक्षत्र 23:59 दिनको 2:46 सिद्धि योग रहेको छ। 29:02 करकर्ण 8:32 आज आनन्दा युगमा छत्र योग रहेको छ। आजको दिनमानको समय 34:36 बिहान सूर्योदय 5:10 जाँदा भयो। साँझ सूर्यास्त ठिक 7:01 रहनेछ। आज रवि सप्तमी व्रत हो। आजबाट आइतबारको व्रत प्रारम्भ गर्न सत्य राम्रो दिन छ। अरू दिन भन्दा आजबाट गरेको राम्रो, तर आइतबारको व्रतको लागि रवि सप्तमी नै चाहिने भन्ने चाहिँ होइन। सकभर भएर पाए यस दिनबाट एउटा गोदान गरेर व्रतको प्रारम्भ गरे राम्रो हुन्छ। कुमार यात्रा विश्वयुग दिवस आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु ग्रह गोचर। यतिखेर सूर्य मिथुन राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर सिंह राशिमा रहेका छन्। मंगल ग्रह मेष राशिमा छन्। बुध ग्रह मिथुन राशिमा रहेका छन् भने बृहस्पति यतिखेर कर्कट राशिमा रहेका छन्। शुक्र कर्कट राशिमा छन्। शनि मीन राशिमा छन्। राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका दिनहरू के कसरी अनि कहाँ व्यतीत राख्नेछ, के भन्छ तपाईँको राशिफलले आजको दिनलाई कसरी व्यतीत गर्छ। तपाईँका राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशि हुनेको लागि दिन सफल छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सफल हुने खालका योगहरू पनि राम्रो राशिमा मेषलाई संकेत छ। उन्नति र प्रगतिको लागि वातावरण सुन्दर बन्दै गइरहेको अवस्थाहरू छन्। मन परेका व्यक्तिहरूसँग भेटघाट होला। तपाईँको लागि सुन्दर दिन छन्। आजको दिनमा अधुरा कामहरू पनि पूरा हुने योगहरू देखिएको छ भने काममा सफलताहरूको आजको राशिबाट संकेत, आजको राशिबाट देख्न सकिने योगहरू आजको बेस राशिलाई संकेत देख्न सकिन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट होला। साथीभाइसँग रमाइलो क्षणमा दिन व्यतीत रहनेछ। आजको दिनमा आमदामीका स्रोत पनि वृद्धि रहने योग छ। यतिखेर धनस्थानमा रहेको बृहस्पति उच्चले आजको दिनमा व्यापार बिजनेसमा मनक्क धनार्जन गर्न सकिने, साथसाथमा उन्नति र प्रगतिको लागि धेरै कुरामा शुभ राशिमा संकेत छ। कर्कट राशि हुनेको लागि आजको दिनमा मान

0: मानमा वृद्धि हुनु आजको लागि धेरै कुरामा राम्रो रहेको छ। मान सम्मानमा वृद्धि हुनेछ भने आज आँटेका ताकेका कामबाट पनि सफलता हात पर्ने आजको राशिहरूबाट संकेत आजको ग्रहमा देख्न सकियो। कर्कट राशिको लग्नमा बृहस्पति उच्च हुँदा अधुरा काम पूरा रहने योग छ। लामो दुर्ग यात्राहरूबाट सहज हुनेछ। आजको दिनमा लग्नमा चन्द्रमा यसरी थपिनेछ, तपाईँले तपाईँको प्रशंसा गर्ने युग रह्यो, मान सम्मानमा पनि वृद्धि रहनेछ। कन्या राशि हुनेको लागि लामो दुर्ग यात्राहरूमा सहज हुन्छ। अलिकति बाह्रौं चन्द्रमा भएकाले खर्चमा भने वृद्धि रहनेछ। सोचेका कामहरूबाट परिपूर्ति गर्ने युग शुभ आजको राशिमा संकेत देखिन्छ। तुला राशि हुनेको लागि आजको दिनमा मनमा बेचिन उत्पन्न हुन्छ। स्वास्थ्यबाट केही लाभ नमिल्दा आजको दिन तपाईँको लागि खल्लो रहन सक्ने युग रहेको छ। मान सम्मानमा वृद्धि आजको राशिबाट संकेत देख्न सकिन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट राम्रो होला। तपाईँले सोचेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्त रहने युग पनि देखिन सकिएको छ भने मान सम्मानमा पनि वृद्धि रहनेछ। आजको दिन उन्नति प्रति युग देखिएको छ। तपाईँको लागि धनुराशिको आजको दिन राजयोग युक्त ग्रहहरू परेका छन्। सरकारी जागिरमा प्रतिवृद्धिको सम्भावना धेरै राम्रो छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुँदा मन भने आनन्दित रहने युग राशिमा संकेत छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता हात पर्ने युगहरू देख्न सकिएको छ। इष्टमित्रहरूले आजको दिन स्वास्थ्य सहयोग गर्ने युगहरू आजको राशिबाट मकरलाई संकेत छ। लग्नमा राहु र साढे सातको शनि अनि सातौं चन्द्रमा तीन तिरको युगबाट सकारात्मक ऊर्जा प्राप्त हुनुपर्नेमा राहुले भने बढ़ी जिद्दी स्वभाव बनाइदिन्छ। उन्नति हुनमा बाधा भने आइपर्न सक्छ। आजको दिनमा होम राम राहवे नमः मन्त्र जप गर्नु तपाईँको लागि शुभ हुन्छ। अन्त्यमा मीन राशिको लागि भने गर्दै आएका कामबाट सकारात्मक ऊर्जा मिल्ने युग छ। अलिकति साथीभाइ भने टाढिन सक्ने युग छ। छैटो ग्रहले गर्दा शत्रु वृद्धिको पनि सम्भावना धेरै देखिन्छ। काम गर्दा होसियार पूर्वक काम गर्नु राम्रो हुन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ख्यातम आफ्ना गया दिनकी र आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ। तसो हो भोले आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका कति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै उपस्थित म भइसकेको छु ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। अलिकति हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयास गरेका छौं। हामी हरेक दिन आज मात्रै होइन हामी हरेक दिन अरू बेला पनि हामी तपाईँहरूसँग कुराकानी गर्दा हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर हामीसँग कोही जिज्ञासु हुनुहुन्छ यतिखेर प्रत्यक्ष रूपमा हामीसँग जोडिनको लागि र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू लिनको लागि तपाईँ पनि आउन सक्नुहुन्छ। दुईटा नम्बर हामीसँग छन्। यतिखेर हामी कोशी प्रदेशमा रहेको जानकारी गराउँछु। हामी खानबारी संखुव सभामा केही दिनको बसाइपछि हामी यतिखेर कोशी प्रदेशको अन्य जिल्लाहरूबाट घुम्दै घुम्दै हामी आफ्नै व्यक्तिगत कामबाट हामी चितवन फर्किने क्रममा छौं। केही दिनपछि हामी चितवन पुग्नेछौं। तपाईँले हाम्रो भेट चितवनमा हुनको लागि अलिकति नआतिकन धैर्य धारण गर्नुहोला। हाम्रो भेट हुन सक्छ है। अब भेट गर्नको लागि कहाँनिर भेट्ने? हामीलाई भरतपुरमा हाकिम चोकबाट भित्र धारेचोकमा रहेको एसओएस स्कूलको ठिक अगाडिपट्टि तीनटा झण्डा फरफलाइरहेको घरमा अबको केही दिनपछि भेट हुन सक्छ। आउनुभन्दा पहिले हामीलाई तपाईँले फोन गरेर मात्र आउन सक्नुहुनेछ। हैदा कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी तपाईँसँग निरन्तर रूपमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीहरू दिने प्रयास गर्छौ। कोही हुनुहुन्छ यतिखेर? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? बिन्दु घरती बर्दियाबाट। बिन्दुजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
1: हामी सोमबाट
0: अहिले कार्यक्रममा आउनु भएको छ। कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोरोको बारेमा।
0: छोराको साल महिना कति सुन भनिदिनु त?
1: 2081 साल 9 महिना।
0: फोन राखेर फेरि फोन गर्नु होला अनि फेरि म तपाईँसँग कुराकानी गर्छु। अहिले छुट्टिन्छु। राधे राधे। बिन्दुजी राधे राधे। उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामीलाई फोन गरेर जन्ममिति साँच्चीकै टिपाउने हो भने मैले धेरैचोटि तपाईँलाई अनुरोध गरिसकेको छु कार्यक्रम निरन्तर रूपमा सुन्ने प्रयास पनि गर्नुपर्ने हुन्छ अनि बल्ल तपाईँहरू मेरो कुराकानी प्रष्ट रूपमा हुन सक्छ। कुन महिनामा जन्मिनु भएको महिनाको नाम भन्नु भएन भने हामी तपाईँसँग बोल्दै बोल्दैनौ किनकि तपाईँले कार्यक्रम सुन्नु भएन, कार्यक्रमको बारेमा जानकारी लिनु भएन। अचम्म घरमा फोन गर्नुभयो भने हुँदैन। कपीमा कुन सालमा जन्मिएको हो, कुन महिनामा जन्मिएको हो, मैले कति महिना भनेको छैन, कुन महिना भन्छु मैले। एकदम ध्यान दिनुपर्छ क्या ज्योतिष। यो खेलाची पाराले गर्यो भने ज्योतिष बिग्रिन्छ। त्यसो भएको हुँदा कुन महिनामा जन्मिएको हो, कति कति जन्मिएको हो, अनि के बार हो, कति बजेको समय हो, बिहान हो कि दिउँसो हो कि बेलुका हो, प्रष्ट रूपमा तपाईँले कपीमा लेखेर फोन गर्नुभयो भने हाम्रो कुराकानी रहन्छ। कोही जिज्ञासु यतिखेर लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। ए भगवान जय श्री कृष्ण भन्दै थिए। उहाँको फोन डिस्कनेक्ट हो, फेरि कोही आउनु भएको छ। उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: बझाङदेखि
0: शर्मिलाजी। बझाङबाट बोल्दै हुनुहुन्छ? कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ बझाङमा?
2: रेडियो
0: साइपल एफबाट सुन्नुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ। कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नै बारेमा
0: भन्नु त। साल महिना कति समय?
2: 2053 साल।
0: कुन महिना?
2: 2053 साल
0: चैत्र महिना। कति गते?
2: 6 गते।
0: के बार परेको छ 6 गते?
2: बुधबार।
0: कति बजे?
2: बिहानको 3:10
0: बिहानको 3:10 के बारको राति, के बारको बिहान, कति कतिको राति, कति कतिको बिहान?
2: 6 गतेको राति, 7 गतेको बिहान, बुधबारको राति, 2 गतेको बिहान।
0: कुन जिल्लामा भयो जन्म? बर्थाङ जिल्लामा भयो. राशिको नाम दिल्ली कुमारी. कर्कट राशि हेर्नुहुन्छ होला होइन? दिल्ली कुमारी नाम आउँछ अश्लेषाको पहिलो पावबाट. कर्कट राशि द्वादशीको दिनमा जन्म भएको छ. लग्नमा बृहस्पति निज छ. अलिकति धार्मिक क्षेत्रमा मन गएन. लग्नमा बृहस्पति निज हुनु भनेको जिन्दगी एकदम अध्ययारो हुनु पनि हो. फेरि आठौं मांगलिक पनि रहेछ. वैवाहिक जीवनमा धेरै समस्या पर्छ. विवाह भएर बिग्रियो कि नभएर बिग्रिरहेको छ अहिले? के भयो? विवाह भएको छैन. कति वर्ष हुनुभयो तपाईँ थाहा छ? कति वर्ष हुनुभयो? कतिवटा प्रेम फेर्नुभयो भन्नु त नढाटिकन? कतिवटा प्रेम फेर्नुभयो? कतिजनासँग प्रेम गर्नुभयो? यहाँबाट त तपाईँको आठौं मांगलिक छ. 22 वर्षदेखि संकटा गरेर लागेको छ. केही काम बन्दैन. न पढ्न सकियो, न जागिर खान सकियो. धेरै कुरामा ग्रह बिग्रेको देख्छु म त यहाँबाट. यो चिना सही छ भने जागिर खानुभयो? पढाइ अहिले पढिरहनु भएको छ? अनि सबै बिग्रिएको छ. तपाईँले त धेरै प्रेम गरेर धेरै छोड्नु भयो भन्छ तपाईँको यो जन्मकुण्डलीले. तपाईँलाई 16 वर्षदेखि नै ग्रह बिग्रिएको. तपाईँको 16 वर्षदेखि शुक्र भन्ने ग्रह लाग्यो. शुक्रलाई राहुको दृष्टि थियो. त्यही बेलादेखि प्रेम पर्यो. यता पनि भएन, उता पनि भएन. धेरैतिरबाट आश गर्नुभयो, कसैले लान खोजेन. के भएको होला है? मेरो भाग्य यस्तै होइन? तपाईँको आठौं मांगलिक छ. प्रथम विवाह गर्नु होला. 16 वर्षदेखि गरेका प्रेम अहिलेसम्म सबै अधुरा भए. अब तपाईँले हामीले भने अनुसारले कामहरू गरिदिनु भयो, कामहरू मानिदिनु भयो भने धेरै कुरामा ठिक हुन्छ. हातिनु पर्दैन. तपाईँले अब एउटा प्रतिमा विवाह गर्ने, बिहिबार आइतबार व्रत उपासनाहरू गर्ने, तपाईँले हनुमान चालिसा दैनिक रूपमा पाठ गर्ने र संगठा भन्ने ग्रहको शान्ति स्वस्ति पूजापाठ महामृत्युञ्जय जपहरू रुद्री चण्डी शान्तिका धाय पाठहरू गर्नुभयो भने विवाह तपाईँको धेरै त भन्दिनँ म. 6 महिनादेखि 1 वर्षभित्रमा बिहा पक्का हुन्छ. तर मैले अहिले जति पनि भने त नगरिकन बिहा गर्नुभयो भने 6 महिनादेखि 1 वर्षभित्रमा फेरि विवाह बिग्रिन्छ, डिभोर्स हुन्छ. ध्यान दिनु है. अरू के छ विशेष जिज्ञासा? वास्तुहरूको लागि अहिले हेराउनु पर्दैन. पहिले विवाह हेराउनुहोस्, पहिले लाइफ बनाउनुहोस्. अब न पढाइ छ, न बिहा भएको छ, अब त्यतिकै बस्नु भन्दा बिए गरेर अगाडि बढ्नुहोस्. त्यो रहर लाग्दा पनि बिहे भएको छैन, के गर्ने? हेरौँ न, यस्तो समस्या भयो. यो तपाईँको गल्ती होइन, ग्रहको गल्ती हो. ग्रहलाई शान्ति स्वस्ति गर्दै पूजा पाठ गर्दै अगाडि बढ्नुहोला. अहिले छुट्टिन्छु. राधे राधे. कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामीसँग हुनुहुन्थ्यो. आफ्नो जिज्ञासा राखेरको स्वप्न भएको छ. निरन्तर हामी तपाईँसँग कुराकानी गर्दै हामी बहुत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं. 98 4 53 97 658 र 98 1 42 73 601 मा सिधा सम्पर्कमा आउन सक्नुहुनेछ. तपाईँको जिज्ञासा हाम्रो लाइनमा हुनुहुन्छ. स्वागत गरे. राधे राधे हजुर. ए भगवान, जय श्री कृष्ण.
3: राधे राधे गुरु.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? दानमतीजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ आज पनि? साइपालबाट. अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ? भनिदिनु त. साल महिना गते समय दानमतीजी 2000 कति भन्नुभयो दानमतीजी? उहाँको फोन डिस्कनेक्ट भइसकेको छ. हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने इच्छा हुँदा हुँदै पनि तपाईँ र मेरो कुराकानी कहिले काहीँ प्राविधिक समस्याले रोकिदिन सक्छ है. हामी यतिखेर ठ्याक्कै कोशी प्रदेशको राजधानी विराटनगरबाट यतिखेर कार्यक्रमलाई सञ्चालन गरिरहेका छौं. हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं. हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग अगाडि बढ्ने प्रयासमा लागिरहेका छौं. हामी आफ्नो र आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरूको लागि तपाईँ सम्झिन सक्नुहुनेछ हामीलाई र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा आइरहेका छौं। यतिखेर आफ्नो आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि तपाईँ दुईटा नम्बरमा फोन गर्न सक्नुहुन्छ 98453 97658 र 98142-73601 सिधा तपाईँ र मेरो कुराकानी हुन सक्छ। फोन गर्ने प्रयास तपाईँ गर्दै गर्नुहोला। एकैछिन छोटो लिन्छु विश्राम, विश्राम पछि फर्किन्छु हामी सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453-97658 98142-73601।
6: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तुम आफ्ना गया दिनकी रे आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? कसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढिबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका बहुत वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पीर्तिको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधिवठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन एक लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी तपाईँको स्वागतमा उपस्थित छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142373601 सिधा सम्पर्कमा हामीसँग कुराकानी गर्दै तपाईँ भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासुदेखि लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधेश्याम हजुर, राधेश्याम। हे प्रभु, राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि? अरे बर्दियाको कुन ठाउँमा हुनुहुन्छ अहिले?
1: बर्दिया गुलरिया।
0: कुन रेडियोबाट बोल्दै हुनुहुन्छ अनि को बोल्दै हुनुहुन्छ?
1: सम्वाद
0: एफएममा दैनिक रूपमा कार्यक्रम बजिरहेको छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: अहिले नातिको बारेमा गुरु।
0: नातिको साल महिना गते समय भनिदिनु त।
1: 2081 साल पुष महिनाको 7 गते बेलुकाको 9:12 शुक्रबारको बेलुका गुरु।
0: 81 सालको पुसको 7 गते शुक्रबार हो।
1: हजुर।
0: हेर्नुहोस् त, अहिले हामी 83 सालको असारमा हिँडिरहेका छौँ। तपाईँ 81 सालको आफ्नो नातिको जन्मविधि बिर्सिसक्नु भएको छ, यसरी कहीँ चिनाएर मिल्छ? एकचोटि फेरि 81 सालको पुसको 7 गते के बार पर्छ मजाले हेरेर फेरि फोन गर्नु। अहिले सोटिन्छु राधे राधे। त्यही त 7 गते भनिरहेको छु मैले, के बार पर्छ त तपाईँको सबै मिलेको छैन। यसरी बार भुल्ने समय भुल्ने भयो भने हेर्न मिल्दैन। छुट्टिन्छ अहिले राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ। 81 सालको पुसको 7 गते शुक्रबार भन्नुहुन्छ, कसरी भन्ने? सबैले घर घरमा पोहोरको पलारको पात्र पल्टाएर हेर्नु होला, क्यालेन्डर पत्र पल्टाएर हेर्नु होला। 81 सालको पुसको 7 गते शुक्रबार पर्छ त? पर्दैन नि। त्यही भएर सही मिति र सही समयहरू लिएर आउनुहोला, यति भन्न चाहन्छु। यतिखेर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ हामी। हामी तपाईँसँग निरन्तर कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142373601 सिधा सम्पर्कमा आउनको लागि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ। कोही जिज्ञासु लाइनमा हुनुहुन्छ? राधेश्याम हजुर भन्दै थिए तर उहाँसँग हाम्रो कुराकानी भने हुन सकेन। हामी निरन्तर छौं र निरन्तर रहनेछौ र तपाईँसँगका विशेष कुराकानी गर्ने प्रयासमा छौ। ए हजुर, राधेश्याम हजुर, राधेश्याम कोही हुनुहुन्थ्यो तर उहाँको सिस्टमबाट फोन डिस्कनेक्ट भयो, आवाज ठूलो रेडियोको बनाइदिनु भयो, हामीसँग कुराकानी हुन सकेन। फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? दुर्गाजी अलिक ठुलो आवाजमा बोलिदिनु है, उता रेडियोको भोलमलाई सहन गर्नु होला। अनि दुर्गाजी कुन ठाउँमा हुनुहुन्छ डोटीको? केआईसिङ गाउँपालिका है। यो भनेको डोटी र बजाङको सिमानापट्टि पर्छ होइन कि कता भयो? अहिले अहिले तपाईँ कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अनि कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नुहुन्छ? दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कार्यक्रममा? तपाईँले हरेक दिन रेडियो शैलेश्वरी एफएमबाट 8 बजेबाट 9 बजेसम्म सुन्ने कार्यक्रमको नाम के हो थाहा छ? कसको बारेमा हेर्ने? छोरीको?
1: छोराको गुरु।
0: छोराको साल महिना गते समय भनिदिनु त।
1: 2069 साल अनि मक्सिर महिना 15 गते
2: चार बजे अनि साँझतिर शुक्रबार जन्मिदा गुरु
0: ठिक चार बजे हो
2: हजुर गुरु
0: कुन जिल्लामा भयो तपाईँको छोराको जन्म चाहिँ डडेलधुरामा जन्म भयो होइन दुई हजार उनासत्तरी साल मङ्सिर महिनाको 15 गते 4 बजे साँझ बासा समय भन्दा आसन तपाईँ हो कि नै तपाईँ भन्नुपर्ने हो त मेरो चेलो बाहा जन्म्या गुरुबा भन्नु परेन मृगश्रियाको चौथो पावबाट किशोर नाम आउँछ मिथुन राशि हुन्छ हुँदैन कु घर आर्द्रा आर्द्रा नक्षत्र पर्यो यो मैले भनेको चाहिँ बेबु काकी मृगशिरा मृगशिरा पर्यो है मृगशिराको मिथुन राशि राशि एउटै परे पनि नक्षत्र फरक पर्छ नक्षत्र फरक पर्नु भनेको ग्रहहरू पुरै फरक पर्नु हो होइन सबै कुरामा परिवर्तन हुन्छ है तम्रोतिरको बामन तखै छन् त के गर्ने मैले 69 मङ्सिर 15 शुक्रबार 4 बजे बासा है राशिको नाम किशोर नाम आउँछ मिथुन राशि हुन्छ लग्नमा मेष लग्न लग्नको मालिक मंगल भाग्य स्थानमा असत्य राम्रो भाग्य छ तर के गर्ने छोरालाई बिगारिहाल्नु भएछ 19 वर्षमा राहु भन्ने ग्रह छ शान्ति नै गर्नु भएनछ तपाईँको घरमा कोही मान्छे अकालमा मृत्यु भएको रहेछ सप्ताह लगाउनु नै भएनछ आइतबार बिहिबार व्रत बस्नुपर्छ व्रत बस्नु नै भएनछ के गर्ने सबै कुरो बिग्रिया छ तपाईँ बसेर हुँदैन नि बच्चाको ग्रहमा हजुरले व्रत बसेर हुन्छ यस्ता यो रूढीबाजी परम्परामा जाने होइन क्या जसको जसको ग्रह जसलाई भोक लाग्यो उसले खाने कि अर्कोले खाने को सानो छ तपाईँको छोरोको केटीसँग लपराई बेला भइसक्यो अब पनि सानो हुन्छ राहु चल्या छ उसले भनेको केही मान्दैन घरमा ऊ पनि सानो हुन्छ अझै सानोले त आफूले भनेको मान्नुपर्छ पर्दैन अनि राहु छ कसरी मान्छ त तपाईँले ग्रह शान्ति गर्नु नि भएन अनि तपाईँको धनस्थानमा गुरुचन्द्र योग परेको छ तपाईँको आफ्नै घरमा पनि कोही अकालमा मृत्यु छन् तपाईँको आफ्नै माइतमा यो बच्चाको मामली घरमा पनि कोही मान्छे अकालमा मृत्यु छन् अनि कसरी चाहिँ हजुरले व्रत बसेर हुन्छ भने क्या
2: हजुर मामली घरमा त बिहा भएपछि अनि उसको ठुली मम्मी बिताइ हुन्छ अनि यहाँ त ठुलो मम्मी बिताइ हुने यहाँ पनि
0: त्यही त मैले देखिसकेँ सबै कुरो यहाँबाट तर तपाईँले नि छोरोको भोकलाई तपाईँले परिपूर्ति गर्न सक्नुहुन्न तपाईँले कुन बेला भोकलाई छोराको बच्चाको भोकलाई परिपूर्ति गर्न सक्नुहुन्छ भने जुन बेलासम्म तपाईँको बच्चाले दुध खाइरहन्छ त्यो बेलासम्म कहिले यहाँ बच्चाले खाना खाइदिएन भने आमाले अलि राम्रो खालको पोसिलो चिज खायो भने कम्तीमा दुधबाट जान्छ दुधै खाएर पनि अगाउँछ भन्ने कुरा हुन्छ तर अब छोरोको त बिहे गर्ने बेला भइसक्यो अब तपाईँले चाहिँ तपाईँ चाहिँ आइतबार र बिहिबार भोको भयो भने छोरोले माछा मासु खाएर हिँड्ने दौडिने अनि कहीँ हुन्छ व्रत भनेको क्या के हो व्रत भने व्रत आफूले गर्ने हो कि न यो ब्राह्मणले गरेर हुन्छ न यो आमाले गरेर हुन्छ न बाबाले गरेर आफैले स्वयं गर्ने हो मान्छे बन्ने हो भने गरिन छोडिदिने बिग्रिन्छ भोलि तपाईँको अहिलेको यो छोराको पढाइमा ढुट्टो भएर बिग्रिएको छ एकदम राम्रो छैन पढाइ खत्तम छ 19 वर्षभित्रमा पढाइ छोड्न सक्छ राम्रो कुरा नगरौँ न तपाईँले शान्ति गर्नुहुन्न मलाई थाहा छ 19 वर्षभित्र पढाइ छोडेछ जाने कहाँ मलेसिया होइन रोटीबाट ढ्याकढ्याक पार्दै काठमाडौँ आउने होइन फेरि अनि ऊ हेर्ने गुरु फेरि राम्रो भयो जिन्दगी भन्नु त जिन्दगी राम्रो गर्नको लागि है तपाईँको छोरालाई चाहिँ राहु भन्ने ग्रहको शान्ति गराउने सूर्य ग्रहणको शान्ति गराउने गुरुचन्द्रको शान्ति गराउने महामृत्युञ्जयको जपहरू गराउने मृत्युञ्जयका कवचहरू लगाउने अनि बल्ल राम्रो हुन्छ यो छोराले गर्दा तपाईँ र तपाईँको श्रीमानको पनि कुरो मिल्दैन आजभोलि अनि सबै कुरो बिग्रिरहेको छ एक्चुअली शान्ति गरौँ लामो कुराकानीको लागि दिउँसो नम्बरमा फोन गरौँ अहिले छुट्टिन्छ राधेश्याम सबै बिग्रिएको छ तपाईँको सबै कुरो मिलाउनु पर्छ अहिले पहिले ग्रह मिलाउनु छ अनि बिस्तारै क्रमिक रूपमा अब तपाईँलाई मैले ग्रह पनि भनिदिन्छु वास्तु पनि भनिदिन्छु कुल पितृ सब भनिसकेको छु तपाईँले गर्नुहुन्न केही पनि भनेर के अर्थ हुन्छ भन्नु त कमसेकम एक छुप त गर्नु राम्रो छ न के गर्नुभयो अहिलेसम्म
2: अहिलेसम्म त सप्ताह त घरमा लगायो गुरु, अनि चार पाँच वर्ष अगाडि घरमा लगायो सप्ताह।
0: तपाईँले सप्ताह लगाउनु भयो, कुन बिजुली लाउनु भयो? तपाईँको गर्नेवाला मान्छे शुद्ध भएन कि तपाईँले खानेकुरा खाएर लाउनु भयो कि? त्यो सबै कुरा मिलेन नि
2: हजुर गुरु। लगाउनु त लगायो, अब मिल्यो कि मिलेन गुरु?
0: मिलेन, मिलेको भए तपाईँको छोरा अहिले पढेर माथि अगाडि हुनुपर्ने। किन पढाइ स्लो छ भन्दा ग्रहले काम गरेको छैन, ग्रह शान्ति गर्ने, ग्रहका पूजा पाठ गर्ने। अहिले छुट्टिन्छु राधेश्य।
2: हजुर गुरु, राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो डोटी जिल्लाबाट, हामीसँग आफ्नो जिज्ञासाको बारेमा राखेर सक्नु भएको छ। हामी निरन्तर छौ र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान समयदेखि जिज्ञासाहरूको समस्याको समाधानको लागि आउन सक्नुहुन्छ र हामीसँग भएका विशेष कुराकानीहरूको लागि हामीसँग तपाईँ जोडिन सक्नुहुन्छ 98453 97 658 र 98142 73 601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर। ए प्रभु राधे श्याम।
3: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम?
3: भोजपुरबाट नयाँ राज बस्ने।
0: भोजपुरबाट नयाँ राजी बोल्दै हुनुहुन्छ, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
3: म सनातन रेडियोमा सुनिरहेको छु।
0: भोजपुर कुन ठाउँमा हुनुहुन्छ?
3: भोजपुर म अहिले सडानन्द नगरपालिकामा छु।
0: अनि पहिले कार्यक्रम कहाँबाट सुन्ने गर्नुहुन्थ्यो?
3: म प्राय जसो यो सनातन रेडियोबाट सुन्छु, अनलाइनबाट।
0: है, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: म मेरै बारेमा हेर्न चाहन्छु।
0: भनिदिनु त, साल महिना गते समय?
3: 2041 साल फागुन महिनाको 30 गते बुधबार बिहान 6:55।
0: कुन जिल्लामा भयो जन्म?
3: शङ्खुवा सभा।
0: कहाँनिर भयो जन्म चाहिँ?
3: शङ्खुवा सभा खादबारी।
0: हस्पिटलमा?
3: होइन, गाउँमै।
0: गाउँमै होइन, यहाँबाट हेर्दाखेरि राशिको नाम ज्येष्ठ नक्षत्रको पहिलो पावाट नोबाट नाम आउँछ, नोमराज। वृश्चिक राशि अथवा नोबेल नाम राख्न पाइयो। वृश्चिक राशि हुन्छ, अहिले तपाईँ 42 वर्षको उमेरमा हुनुहुन्छ। जिन्दगीमा कालश्रव एक पर्व, सन्तानमा अभाव हुन्छ, जिन्दगीमा धेरै संघर्ष गर्नुपर्छ, धेरै संघर्ष गर्दा थोरै फल प्राप्त हुन्छ। तपाईँले गरेको संघर्ष अर्कोले गर्दै कति राम्रो हुन्थ्यो, र पनि लग्नमा शुक्र उच्च छ, मान्छे भाग्यवानी, आर्थिक अवस्थामा प्रसन्न हुनुहुन्छ, अङ्गारकीको शान्ति गर्नु, वैवाहिक जीवनमा दोस्रो विवाहको दोषको ट्याक लाग्छ। ट्याकै के हो भनिदिनु त?
3: त्यस्तो त केही भएको छैन त गुरु।
0: बिहे गर्नुभयो?
3: बिहे त गरिसकेर
0: अर्को बिहे गर्ने सोचा होइन
3: अहिलेसम्म त छैन।
0: कतै न कतै गल्ती गरियो कि?
3: बिहे चाहिँ अलिक ढिलो भयो कि?
0: कति वर्षमा बिहे भयो?
3: 32 वर्षमा।
0: ठिकै पनि हो, तर अझै पनि केही न केही दोष आयो होला बिचमा। कसैले म जान्छु तसँग, मलाई यसो गरिस् भने नि, कसैले भने नि, याद छ?
3: अब यसमा अहिलेसम्म भयो, अब त्यस्तो त भएको छैन गुरु।
0: ग्रहमा दोषहरू परेको छ, विशेष ध्यान दिने, मंगलबार बिहिबार व्रत बस्ने, शनि र चन्द्रमा सँगै छन्, यसलाई विश्वक भनिन्छ, चिसोबाट एकदम बस्नुहोला। अहिलेको अवस्थामा तपाईँको ग्रहमा शान्तिहरू गर्दै, पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला। 41 वर्षबाट 47 वर्षसम्म उल्का भन्ने कुरा चलिरहेको छ, शान्ति स्वस्ति गर्दै, पूजा पाठ गर्दै अगाडि बढ्नु राम्रो हुन्छ। के छ विशेष जिज्ञासा?
3: यो सन्तानमा के छ गुरु, नानीहरूमा के छ, छोराछोरी के छ गुरु?
0: मैले यसो भने, राहु र केतुले कालसर्प एक परेपछि, मैले सिधै भने सुरुमै, सन्तानमा हानि हुन्छ। सन्तान भनेको विशेष गरी अग्र राहु पितृ केतु अन्तरस्थ नव ग्रह भवेत कालसर्प युगम सनाश कुलोत भवम भन्ने श्लोक आधारमा राहु र केतुको दोषले गर्दा सन्तानमा हानि हुन्छ, त्यसमा पनि वंश विनाश हुन्छ अथवा वंश हुँदैन, भएका सन्तानबाट पनि सुख नहुन सक्छ। त्यो ध्यान दिने भनेको छोरामा कमी देखियो। अर्को कुरा, बृहस्पतिको नीच अवस्थाको दृष्टि पञ्चम स्थानमा छ, एकादश स्थानबाट बृहस्पतिको नीच दृष्टिले पनि राम्रो हुँदैन, गर्भहरू तोइन सक्छ, गर्भहरू खेर जान सक्छ। भइहाले पनि कहिले काहीँ बृहस्पतिले लाटो लङ्गलो अलिकति केही न केही बिग्रेको हुन सक्छ भनौँ। यसले के छ घर बनाउने जग्गा जमिन जन्ने पैसा कमाउनेमा ठिक छ, तर ग्रहले अलिकति असन्तुष्टि दिन्छ। सन्तानमा के भए, छोरी छोरी भए?
3: सन्तानमा एउटा छोरी छ गुरु।
0: अब अर्को पाउनलाई काल सर्पको शान्ति गर्ने, काल सर्पको शान्ति गर्दा सुनको सर्पहरू बनाएर अगाडि बढ्ने,
3: काल सर्पको त शान्ति गरेको छ हजुरले,
0: गरिसक्नु भएको छ
3: हजुरसँगै गरेको, हजुरसँगै मैले त्यो औँसी पनि लगाएको छु।
0: ए के हजुरको नाम?
3: हजुरकै घरमा आएर गरेको त।
0: के हजुरको नाम?
3: नयराज बस्ने।
0: नयराज बस्ने नाम मैले तपाईँलाई के भनेको थिएँ त्यो बेला?
3: मलाई त्यही भनिदिनु भएको थियो।
0: नयराज कि नमराज?
3: नयराज
0: हो, हो नयराज होइन, नयराज नाम भनेको थिएँ। यो शान्ति गरिसकेपछि कति भयो शान्ति गरेको, अब काल सर्पको शान्तिहरू गरिसकेपछि अबको पालीमा प्लानिङ गर्ने राम्रै हुन्छ, नराम्रो हुँदैन। बिहिबार बिहिबारको दिन व्रत बस्नु भएको छ कि छैन?
3: बिहिबारको दिन वर्ष बसेर केराको बोधमा पानी पनि चढाएर जाती पनि गर्दैछु, मङ्गलबार शुद्ध खाने कुरा खाँदैछु।
0: अनि पहिले भन्दा आज भोलि केही प्लानिङ गर्नुभएको छ कि छैन सन्तानको लागि?
3: प्लानिङ त भइराखेको हो तर अलिक बर्सी भए भइराखेको छैन काम चाहिँ।
0: अब अलिकति यो आफ्नो पनि श्रीमतीको लागि पनि यसैचोटि महिनावारीको लागि पनि चेकअप गराउनु, अब रहेको बच्चाहरू छोरो हुन सक्ने सम्भावना धेरै छ, राम्रै हुन्छ। अहिले उल्का भन्ने ग्रह छ, उल्काको पनि अब यो भर्खरै शान्ति गरे भए 41 वर्ष पछाडि शान्ति गरे भए उल्का गरे शान्ति हुन्छ, शान्ति गरेपछि राम्रै हुन्छ। तपाईँको नाममा जग्गा चाहिँ ठ्याक्कै नकिन्नु भन्छु मैले, अलिकति अङ्गारकी परेको छ होइन, यो अङ्गारकीको शान्ति हामीले गऱ्यौं तर पनि श्रीमतीको कस्तो थियो मलाई थाहा छैन, नभए जग्गा किन्दाखेरि श्रीमतीको नाममा किन्दा राम्रो हुन्छ। यहाँबाट हेर्दा अब सिधै एक्लो हेर्दा त थाहा हुँदैन नि होइन?
3: हजुर होइन, हामी दुईजनाकै आएर गरेको हो
0: त्यहाँ, होइन मैले भन्न खोजेको जग्गा चाहिँ किन्ने योग थियो, अब ग्रह शान्ति गरेपछि आइ नै हाल्छ, राम्रै हुन्छ होइन, तर कसको नाममा किन्ने भन्ने कुरा चाहिँ एकदम मंगल ग्रहलाई एकदम आधारित मान्नु होला है तपाईँको। बरु मलाई दिउँसो एउटा मेसेज गर्नु होला, कहिले काहीँ मेसेज रिप्लाई भएन होला, त्यसमा नरिसाउनु होला। अनि मंगल ग्रह कसको बलवान छ त्यसकै नाममा जग्गाहरू पास गर्ने, उन्नति प्रगति गर्ने बेला आज छ। मैले भने नि तपाईँलाई पैसाको लागि दुखाउनु, मैले अघि पनि भने अलिकति सन्तानमा चाहिँ बाधा हुने खालको योग छ, अरू सबै कुरोमा ठिक छ है।
3: हजुर गुरु, यसपालि त्यही त घर हेर्नु पर्यो, घर किन्नु पर्यो, जग्गा बेच्नु पर्यो, घरेरी अनि घर किन्नु पर्यो भनेर
0: यस्तो बेच्नको लागि चाहिँ अलिकति तपाईँको मंगल निज भएको भएर भने जस्तो नहुन सक्छ क्या। मैले भने नि तपाईँको मंगल मंगललाई राहुको दृष्टि छ, राहुसँग बसेको मंगल छ तपाईँको नाममा, त्यही भएर मैले पनि भने जग्गा राख्नै हुँदैन थियो होइन, राखिहाल्नु राख्नै पनि पर्यो नि त फेरि होइन, त्यही भएर अलिकति अब चाहिँ तपाईँले जग्गाहरू हेर्दाखेरि जग्गाहरू किन्न खोज्दाखेरि चाहिँ बा तपाईँको पत्नीको नामबाट फाप्न सक्छ कि त्यो ख्याल गरेर सल्लाह गरौँ है।
3: हुन्छ गुरु, राधे राधे।
0: राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गरिसक्नु भएको छ। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। कार्यक्रमको हामी लगभग अन्त्य अन्त्यतिर पनि आइसकेका छौं। निरन्तर तपाईँसँग र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। 98 4 53 97 658 र 98 1 42 73 601 मा सिधा सम्पर्कमा भने हामी आउन सक्छौं र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीहरू दिँदै तपाईँसँग बाट हामी बिदा लिनुपर्ने हुन्छ। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनितरङ्गमा रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, अलिकति आज प्राविधिक समस्याले गर्दा 1-2 मिनटमा कार्यक्रममा अलिकति पहिले नै बिदा लिन्छु। तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। जय श्री कृष्ण, जय जय।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ, बाप झैं।
1: ए नानी, कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
3: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्ची र स्थानीय अनाडी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
4: खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजो नजिकै, भुरीगाउँ बजार, बर्दिया।
0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम।
5: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि। सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी चलाउन रोक। कोशी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। पश्चिम तराईमा तातो लहरको जोखिम। आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै। रोग लाग्न नदिन योग प्रभावकारी। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले। जर्मनी नकआउट चरणमा स्वीडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 सालमा स्थापना भएको राजसपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। राजसपाको पहिलो महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशन लाई व्यवस्थित बनाउन आवश्यक सबै जसो व्यवस्थापनको काम पूरा

0: पश्चिममा कार्यक्रम स्थल छ। कार्यक्रम स्थलतर्फ आउने भित्री बाटोका 9 ठाउँमा गाड़ी रोकिनेछन्। त्यसै गरी भरतपुरको केन्द्रीय बस पार्कको खाली जमीनमा 4 पाङ्रे र 2 पाङ्रे गाड़ीहरू पार्क गर्न सकिने प्रहरीले जनाएको छ। पूर्वबाट आउने गाड़ीहरू त्यहाँ पार्क हुनेछन्। बाइपास सड़कको विशाल चोकाड़को चौरमा पनि 4 पाङ्रे र 2 पाङ्रे गाड़ी पार्क हुनेछन्। चितवन माविको खेल मैदानमा पनि साना ठूला गाड़ीहरू पार्क गरिनेछ। भरतपुर अस्पताल अगाडि 2 पाङ्रेका लागि पार्किङ स्थल तय भएको चितवन प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेद्वारी मनोनयनका लागि फारम वितरण भोलि दिउँसो 1 बजेदेखि शुरू हुनेछ। उम्मेद्वारी मनोनयन पत्र दर्ता दिउँसो 2 बजेदेखि 4 बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ। उम्मेद्वारहरूको प्रारम्भिक नामावली भोलि बेलुका 6 बजे सार्वजनिक गरिनेछ। उम्मेद्वार विरूद्ध दावी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म तोकिएको छ। दावी तथा विरोध परेका उम्मेद्वारबारे जाँचबुझ बेलुका 7 बजेदेखि 9 बजेसम्म गरिनेछ भने उम्मेद्वारी फिर्ता लिने अन्तिम समय राति 9:15 बजेसम्म निर्धारण गरिएको छ। कार्यतालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनको लागि पहिलो चरणको मतदान पर्सि असार 9 गते बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सभापति पदका लागि 51,000 र अन्य पदाधिकारीका लागि 41,000 रूपियाँ उम्मेद्वारी शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी शुल्क 21,000 रूपियाँ तोकिएको छ। मनसूनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायमै छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै जसो क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। विशेष गरी बागमती प्रदेशदेखि पूर्वको भागमा वर्षा भएको हो। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रको 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि कोशी प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षासँगै नदी खोलानालामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदको आग्रह छ। मनसून पूर्वी नेपालमा सक्रिय भए पनि पश्चिम तथा मध्य क्षेत्रमा केही भागमा गर्मीको प्रभाव कायमै छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही ठाउँमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा पनि तापक्रम बढ़ने अनुमान छ। अत्यधिक गर्मीका कारण पश्चिम तराई क्षेत्रको दैनिक जनजीवन प्रभावित हुँदै आएको छ। महाशाखाका अनुसार यस वर्षको मनसून जुन 13 तारीकमा प्रवेश गर्नुपर्ने औषध मितिभन्दा 6 दिन ढिला गरी अस्ति जुन 19 तारीकमा पूर्वी नेपालबाट भित्रिएको हो। प्रारम्भिक चरणमा मनसून कमजोर रहेकोले देशभर फैलिन अझै केही समय लाग्ने अनुमान गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।

सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने नारा सहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रसंघ महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघको 69 महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकोले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। नेपालमा 2036 माघ 1 गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। सरकारले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ। अहिले नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 तारीकका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ, जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचार प्रसार भइरहेको छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको, योगलाई सर्वव्यापी बनाइनुपर्ने यसबारेको अभियान चलाउँदै आउनुभएका डाक्टर हरिप्रसाद पोखरेल बताउनुहुन्छ। चर्चित हास्य कलाकार खेम शर्मा चतुरेको निधन भएको छ। अमेरिकाको बाल्टीमोरमा उपचारको क्रममा शर्माको आज बिहान निधन भएको हो। हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत कलाकार शर्माको निधन भएको जानकारी दिनुभएको छ। पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत 7 वर्षदेखि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले टेलिफिल्म चतुरेको दाउपेच सहित थुप्रै टेलिफिल्म र फिल्ममा काम गर्नुभएको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच स्विजरल्याण्डमा उच्च स्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्य पूर्वको रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवत जावत गरिरहेको जनाएको छ। रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्च स्तरीय प्रतिनिधि मण्डल बीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अरागची र प्रमुख वार्ताकार मोहम्मद बागेर कालिवाफले गरेका छन्। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सेत अन्य विशेष दूतहरू सहभागी छन्। शान्तिवार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेनाको प्रमुख असीम मोनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको यो वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडर बीचको खेल गोलरहित बराबरी भएको छ। यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। कुराकाओ जर्मनीसँग 7-1 गोलले पराजित भएको थियो भने इक्वेडर आइवरी कोस्टसँग 1 गोलले पराजित भएको थियो। आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले 1-1 अङ्क बाँडेका छन्। विश्वकप फुटबलमा अहिले बिहान पाउने 10 बजे ट्युनिसिया र जापानले खेल्दैछन्। गैराती भएको खेलमा आइवरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। त्यस्तै स्वीडेनमाथि 5-1 गोलको फराकिलो जित निकाल्दै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सभापति लामी छाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी चलाउन रोक। कोशी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। पश्चिम तराईमा तातो लहरको जोखिम। आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइँदै रोग लाग्न नदिन योग प्रभावकारी। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता हुँदै हर्मुज जलमार्गबारे विवाद फेरि चर्कियो। र विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले। जर्मनी नकआउट चरणमा स्वीडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा।

0: रेडियो टाइगर 9.2 मेगाहर्ज गर्दन का सधैं बाग छैन।
1: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
2: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
3: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी

0: पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
1: ए रामलौटन भाइ, के गर्दैछौ?
2: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
3: हजुर,
2: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
3: हस् बाबा।
4: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
2: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
4: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउँ त।
2: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
4: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
2: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
4: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
2: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
7: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
8: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
7: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
8: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
7: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
8: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
9: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैं, भाग छ।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222 र 98605222।
2: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ। स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, सुती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घरोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
4: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
5: यो साल त ढुक्क भयो है बुढी।
6: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
5: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
7: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
8: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
9: सन्जो कहाँ हो के यति हतार हतारमा?
10: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
9: अरे अरे सपना, तिमी कता जान लागे कि?
11: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
9: ए रमेश पर्ख न, कता हिँडेको के?
12: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
9: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
12: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
9: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
13: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
9: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
14: ल फाल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
9: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1, कञ्चनपुर जाने बाटो, भुरीगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482-97774।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिक का सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाजमै।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अन्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाजमै।
5: Radio Tiger Studio Time.
0: अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदै स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास। व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड़। आज अन्तर्राष्ट्रिय योग दिवस स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो। विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरेको मुख्य सचिव अरियालको भनाई। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि। अब भाइरस सबै महादेशमा फैलियो। र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदैछ। राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले केही बेरमा संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम छ। उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप गेवाली, नेकपाबाट नेता प्रसमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुनेछ। यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्न चितवन पुग्नु भएको छ। स्थापनाको 4 वर्षमै झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बोर्लाकोटीका अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। 3 दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउने यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनमा 4,200 भन्दा धेरै प्रतिनिधि सहभागी हुने राष्ट्रपाले जनाएको छ। महाधिवेशन गर्न लागि प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 प्रदेश सभापति पदेन सदस्य हुने उल्लेख छ। महाधिवेशनमा 2 चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदानका लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पछि मतदान हुनेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि चुनावको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रारम्भिक नामावलीमा 4,211 जना प्रतिनिधिको नाम छ। प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ। प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ। भोलि दिउँसो 2-4 बजेसम्म उम्मेद्वारी दर्ताको समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ। असार 9 गते अर्थात पर्सि बिहान 7 बजेदेखि 8:30 बजेसम्म मौन अवधि तोकिएको छ। पर्सि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ। आवश्यकता परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गर्ने आयोगले जनाएको छ। सरकारले वाणिज्य नीति कार्ययोजना 2081 लागू गरेको छ। देशको बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नयाँ कदम चालेको हो। यही असार 4 गतेको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यो कार्ययोजनाले तीनै तहका सरकारको समन्वयमा देशको व्यापारिक संरचनामै व्यापक सुधार गर्ने लक्ष्य छ। व्यावसायिक वातावरण सुधार्न कार्ययोजनामा 162 विशेष क्रियाकलाप समेटिएका छन्। कार्ययोजनाले तुलनात्मक लाभ भएका स्वदेशी वस्तुको उत्पादन बढ़ाउनका साथै साना तथा मझौला उद्योगलाई विशेष आर्थिक सहुलियत दिने नीति लिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्धन गर्न देशभित्रै हरेक वर्ष अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिनेछ। यस्तै व्यापारिक नाकाहरूमा अत्याधुनिक प्रयोगशाला, गोदाम र शीत भण्डार निर्माण गरी गैर भन्सार अवरोध हटाइने मन्त्रालयले जनाएको छ। ई कमर्स र डिजिटल भुक्तानीलाई सहज बनाएर हस्तकला र सफ्टवेयर जस्ता क्षेत्रको विश्वव्यापी पहुँच बढ़ाउने रणनीति पनि कार्ययोजनामा छ। स्वदेशी उत्पादनको खपत बढ़ाउन सरकारी निकायहरूमा कम्तीमा 20% नेपाली वस्तुको प्रयोग अनिवार्य गरिनेछ भने मेक इन नेपाल अभियानलाई तीव्र पारिनेछ। जलवायु परिवर्तनको जोखिम कम गर्न हरित व्यापार र न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई विशेष प्राथमिकता प्रोत्साहन गर्ने नवीनतम योजना समेत यसमा समावेश छ। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योग अभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। समितिले त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा विशेष कार्यक्रम गरी दिवस मनाएको हो। कार्यक्रममा मुख्य सचिव सुमन राज अरियालले विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको जानकारी गराउनुभयो। यस्तै पतञ्जलि योग पीठ नेपालले काठमाडौँको खुल्ला मञ्चमा विशेष कार्यक्रम गरी योग दिवस मनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा योग अनुयायीहरू सहभागी थिए। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइन्छ। यस वर्षको नारा स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने रहेको छ। संयुक्त राष्ट्र संघको महासभाले 2014 गरेको निर्णय अनुसार 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। नेपालमा 2036 माघ 1 योग दिवस मनाउन शुरू भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333455।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुरामा बस दुर्घटना हुँदा 24 घाइते भएका छन्। बिहान बुढीगंगा नगरपालिका वडा नम्बर 10 रिठा बजार नजिकै पवन दूत यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बसमा 35 यात्रु रहेकामा 24 घाइते भएका हुन्। घाइते मध्ये 23 उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने 1 अछामको बयलपाटा अस्पताल लगिएको छ। बस ब्रेक फेल भएर दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्यधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्कुआ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्र किनारमा त्यो चरामा संक्रमण देखिएको। कृषि मन्त्री केलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउर्दन पेट्रोल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको छ। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँले बताउनुभयो। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड म्याकडोनाल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर ती टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्राउन स्कुआले मुख्यतया आर्कटिक क्षेत्रमा प्रजनन गर्ने गर्दछ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रमा बसाई सर्ने गर्छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह एचका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पाउने 10 बजे शुरू हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी के भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग एक एक गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति पाउने 1 बजे समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियम इजिप्टसँग एक र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफा वरियतामा उरुग्वे 18 र केप भर्डे 63 स्थानमा छन्। विश्वकपमा बिहान पाउने 7 बजे समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ। फिफा वरियतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका

0: उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने, राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 9858025002 र 9820441461।
1: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
2: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
1: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
3: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 9842858950 र 9848979761। बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो राइगरद्वारा जनहितमा जारी सन्देश।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाजै।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

पिरिम ठुलो साझा हाम्रो माया बिहानीमा कुरा गर्दै राखा टोली एउटै सिरानीमा बाडुल कि लाउन।

0: चाहन्छु।
1: गहना कहाँबाट किनेछौ बनाएकी थियौ?
0: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
1: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
0: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया। सम्पर्क नम्बर 9843683858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: होइन क्या के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
1: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
4: खुशीको खबर,
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
4: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
4: साइना मेडिकल हलका सेवाहरू,
7: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
5: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
4: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
5: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
8: ये नानी कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
9: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
10: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-699-77-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
11: अशोक साल त ढुक्क नारे बल्ली
12: हा त पोर्सालिक बास सम्झोट आम्हिन्द लक्तिर हटबरा पानी बस्तबेर अस्तिम कहाँ र सिक्दा त सोचो त लट्ठी ठिक्कम घर डान डान पानी बर्स टिकी मन छटपटाइ लाग
11: हा त धन्न ब्यालम्ब टिकटिकम से सुरक्षित ठाउँमा सरली नारे बट्टी
12: हाँ हो बदा
13: बर्खक ब्यालम बह्य ढ्यार जोखिम रहत उह मार बह्या से बचकला पहिले हाँ सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रहिए एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यार हुलको से पानी ढिका के पी स्वच्छता में ख्याल करी
14: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
15: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए नमन शपिङ सेन्टरमा दाइटु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841845875।
5: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ। दिउँसो रासोपा सभापति रवि लामिछाने र प्रधानमन्त्री भालेन्द्र शाहले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा नेपाली कांग्रेसी सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदीप गेवाली, नेकपाका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र राउत, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरू पनि समारोहमा सहभागी बन्नुभएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनु भएको छ। उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीति तथा आर्थिक प्रोत्साहन संरचना भएको पनि बताउनुभयो। विगतमा राजनीतिक दलहरूले अवसर भन्दा पहुँचवालालाई प्राथमिकता दिने संस्कार विकास गरेको आरोप लगाउँदै उहाँले अब त्यो अवरोध हटाउने अभियानमा राष्ट्रपा रहेको दावी गर्नुभयो। यस्तै प्रधानमन्त्री एवं राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएको बारे स्पष्टीकरण दिनुभएको छ। राष्ट्रपाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी सम्पत्तिको दोहन भएको कुरामा न्यू खोज्न आवश्यक नरहेको बताउनु भएको हो। उहाँले आफ्नो पार्टी विकासवादी पार्टी भएको र पुरानो कुरामा न्यू खोज्ने पार्टी नभई न्यू खोज्न परे विगतमा सरकारी सम्पत्ति दोहन भएको छ भनेर न्यू खोज्न आवश्यक रहेको बताउनुभयो। त्यसपछि उहाँले अख्तियारसँग 5 घण्टा मात्र नभई आवश्यक परे 5 वर्ष पनि सोधपूछ गर्न सक्ने बताउनुभयो। त्यस्तै प्रधानमन्त्री शाहले सरकार एक्सप्रेस वेमा हिँडिरहेको भन्दै गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभयो। त्यसअघि एमाले नेता प्रदीप गेवालीले सरकारका प्रारम्भिक गतिविधिहरूमा काम गर्ने हुटुटी देखिए पनि सन्तुलन नमिलेको बताउनु भएको थियो। गाड़ीभित्र एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ, दुवैको सन्तुलन मिलेन भने दुर्घटना पनि हुन सक्छ भन्नुभएको थियो। त्यही प्रश्न त्यही कुराको जवाफ दिँदै शाहले अहिले नरोकिने बताउनु भएको हो। यस्तै राष्ट्रपा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले राष्ट्रपाले पाएको जनमत लोभ लाग्दो भएको बताउनु भएको छ। तर विगतमा पुराना दलको जनमतको उन्माद लागेका कारण दुर्घटना परेको उल्लेख गर्दै थापाले नेताहरूको अहंकार बीच टकराव भएमा र व्यक्ति बीच टकराव भएमा दुर्घटना हुन सक्ने बताउनुभयो। विगतमा जनमतले शक्ति दिँदा शक्तिको सीमा हुन्छ भनेर नबुझेका कारण अप्रजातान्त्रिक व्यवहार गरेको र त्यसै कारण जनमत दुर्घटनामा परेको भन्दै सभापति थापाले राष्ट्रपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् भन्ने शुभकामना दिनुभयो। कांग्रेस राष्ट्रपाको दुश्मन नभई प्रतिस्पर्धी रहेको भन्दै सभापति थापाले राष्ट्रपालाई सानो बनाएर नभई आफ्नो कर्मले अग्लो हुनमा कांग्रेस केन्द्रित रहेको बताउनुभयो।
7: यस्तै शुभकामना मन्तव्यका क्रममा जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त अर्थात सीके राउतले नवयुवा आन्दोलनको भावलाई नबिर्सन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई सुझाव दिनुभयो। आन्दोलनबाट प्राप्त विश्वास नभुल्ला

0: लागि राष्ट्रपालाई सम्झाउन पनि आफू महाधिवेशनमा सहभागी हुन आएको भन्दै उहाँले आफूले आफ्नो पार्टीको देश बनाउने सपना पनि राष्ट्रपालबाटै पूरा होस् भन्ने चाहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले स्थिति बसाउन चालिएका कुनै पनि कदमहरू विधिसम्मत र संविधान भन्दा बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिन सरकार र राष्ट्रपाललाई आग्रह गर्नुभयो। नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई सुझाव दिनुभयो।
1: स्थापनाको चार वर्षमै झण्डै दुई तिहाई बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुढलाको टीका अनुसार पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। तीन दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ। यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनबाट केन्द्रीय समितिमा 151 जना निर्वाचित हुनेछन् भने 7 जना प्रदेश सभापति पदेन सदस्य हुनेछन्। महाधिवेशनमा दुई चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदानको लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रारम्भिक नामावलीमा 4211 जना प्रतिनिधिको नाम छ। प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ। प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ। भोलि दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारको दर्ता गर्ने समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ। असार 9 गते अर्थात पर्सि बिहान 7 बजेदेखि 8 बजेसम्म मौन अवधि तोकिएको छ। पर्सि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ। आवश्यक परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गरिने आयोगले जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना निकालेर महाधिवेशनलाई व्यवस्थित निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि 22 सदस्यीय निर्वाचन समिति गठन गरेको जानकारी दिएको छ।
0: भरतपुरमा चलिरहेको राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन मोहिमय बनेको छ। 4200 भन्दा धेरै प्रतिनिधि सहित पाहुना स्वयंसेवक लगायतको सहभागिता रहेको महाधिवेशन स्थलमा दिउँसो धेरैले मोही पिउँदै गरेको देखियो। असारको गर्मीमा सहभागीलाई शीतलता दिन आयोजकले पनि मोही बाँड्ने व्यवस्था मिलाएको छ। यस्तै दुग्ध विकास संस्था डीडीसी र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ अन्तर्गत विभिन्न डेरीले मोही सहित दुग्धजन्य उत्पादन बिक्री गरिरहेका छन्। ती बिक्री केन्द्रहरूमा सबैभन्दा धेरै व्यापार मोहीको भइरहेको छ। राजनीतिक सरगर्मीका बीच महाधिवेशन स्थल पूर्ण रूपमा मोहीमय र मौलिक बनेको छ। पहिलो दिन नै झण्डै 7-8 हजार लिटर मोही खपत हुने अनुमान छ।
1: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित नेपाली राष्ट्रियता र श्रीतिन महाराज जंगबहादुर राणा विषयक प्रवचन कार्यक्रममा उहाँले 19औं शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकता जोगाउन जंगबहादुरको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। भण्डारीका अनुसार दक्षिण एसियाको ठूलो भूभाग ब्रिटिश साम्राज्य अन्तर्गत गइसक्दा पनि नेपालले स्वतन्त्र अस्तित्व कायम राख्न सक्नुको श्रेय जंगबहादुरले जान्छ। उहाँको बेलायत भ्रमणले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बुझ्न मदत गरेको र त्यसपछिको कूटनीतिक व्यवहारले नेपाल ब्रिटिश सम्बन्ध व्यवस्थित बनाएको भण्डारीले बताउनुभयो। सीमा निर्धारणका लागि बनाएका जंगे पिलरलाई पनि उहाँले महत्वपूर्ण योगदानको रूपमा उल्लेख गर्नुभयो। आज जंगबहादुर राणाको 209 जन्म जयन्ती हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। स्वास्थ्यका लागि योगको महत्वबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
3: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू स्थापनाको चार वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास, राष्ट्रपाले जनमतलाई राम्ररी बुझोस् र विगत जस्तै दुर्घटनामा नपरोस् भन्ने चाहेको कांग्रेस सभापति गगन थापाको भनाई, महाधिवेशनको चुनावी प्रक्रिया भोलिदेखि शुरू हुने लगायतका खबर प्रस्तुत
0: गरे। सरकारले वाणिज्य नीति कार्य योजना 2081 लागू गरेको छ। देशको बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नयाँ कदम चालेको हो। यही असार 4 गतेको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यो कार्ययोजनाले तीनै तहका सरकारको समन्वयमा देशको व्यापारिक संरचनामै व्यापक सुधार गर्ने लक्ष्य राखेको छ। व्यावसायिक वातावरण सुधार्न कार्ययोजनामा 162 विशेष क्रियाकलाप समेटिएका छन्। कार्ययोजनाले तुलनात्मक लाभ भएका स्वदेशी वस्तुको उत्पादन बढ़ाउनुका साथै साना तथा मझौला उद्योगलाई विशेष आर्थिक सहुलियत दिने नीति लिएको को छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्धन गर्न देशभित्रै हरेक वर्ष अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिनेछ। यस्तै व्यापारिक नाकाहरूमा अत्याधुनिक प्रयोगशाला, गोदाम र शीत भण्डारण निर्माण गरी गैर भन्सार अवरोध हटाइने मन्त्रालयले जनाएको छ। ई कमर्स र डिजिटल भुक्तानीलाई सहज बनाएर हस्तकला र सफ्टवेयर जस्ता क्षेत्रको विश्वव्यापी पहुँच बढ़ाउने रणनीति पनि कार्ययोजनामा छ। स्वदेशी उत्पादनको खपत बढ़ाउन सरकारी

0: सुमनराज अरियालले विद्यालय तहदेखि नै योग ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको जानकारी दिनुभयो। योगको धेरै प्रचार प्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेको भन्दै उहाँले त्यसतर्फ लैजान जागरण बढ़ाउनु पर्ने बताउनुभयो। यस्तै पतञ्जली योग पीठ नेपालले काठमाडौँको खुल्ला मञ्चमा विशेष कार्यक्रम गरी योग दिवस मनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा योगीहरू सहभागी भएका थिए। आज देशका सबैजसो जिल्लामा विभिन्न कार्यक्रम गरिएका छन्। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। यस वर्षको नारा स्वस्थ वृद्ध अवस्थाका लागि योग भनिरहेको छ। योगको महत्वका बारेमा साथी हृदय रिमालले योग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर जनक बहादुर बस्नेतसँग कुराकानी गर्नुभएको छ।
1: हाम्रा ऋषि मुनिहरूले हजारौं वर्षको खोज र अनुसन्धानबाट ल्याएको एउटा यस्तो विज्ञान हो जुन चाहिँ अहिलेको सन्दर्भमा अझ यसको सान्द्रिकता र महत्व बढ्दै गरेको छ। अहिले जुन किसिमको चाहिँ शारीरिक र मानसिक समस्याहरू चाहिँ विश्वव्यापी रूपमा बढ़िरहेका छन् ती समस्याहरूसँग चाहिँ जुझ्नको लागि ती समस्याको समाधान गर्नको लागि योग एकदमै प्रभावकारी देखिएको छ। शुरूमा चाहिँ आध्यात्मिक रूपमा मात्र योगलाई लिइन्थ्यो भने अहिले स्वास्थ्यको एउटा अभिन्न अङ्गको रूपमा र अपरिहार्य उपचार पद्धतिको रूपमा यसलाई विकास भइरहेको छ। त्यो कारणले गर्दाखेरि यसको महत्व अहिले दिनदिनै बढ्दै गइरहेको छ। रोगहरू जस्तो चाहिँ मधुमेह भनौँ अथवा उच्च रक्तचाप भनौँ मोटोपन त्यसै गरी चाहिँ मानसिक समस्याहरू जस्तो चाहिँ एन्जाइटी डिप्रेसन स्ट्रेसका समस्याहरू स्ट्रेससँग सम्बन्धित अन्य रोगहरू यी समस्यासँग जुझ्नको लागि चाहिँ योग एकदमै प्रभावकारी देखेको छ र योग एउटा थेरापीकै रूपमा विकास भइरहेको छ र अहिले चाहिँ जुन योगमा आकर्षण देखेको छ त्यसको पनि मुख्य कारण यसको चाहिँ चिकित्सकीय प्रभाव जुन चाहिँ मान्छे विभिन्न रोगबाट आक्रान्त भयो त्यसपछि त्यसको समाधान खोज्दै जाँदाखेरि योगमा यसको आकर्षण बढ़िरहेको देखिन्छ।
2: विशेष गरी स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने छ, यो वृद्धावस्थाका लागि किन अझ महत्वपूर्ण छ?
1: वृद्धावस्थामै विभिन्न किसिमका चाहिँ नपर्ने खालका रोगहरू चाहिँ आउने गर्छन् होइन, जस्तो चाहिँ मधुमेह भनौँ अथवा उच्च रक्तचाप भनौँ अथवा कोलेस्ट्रोल बढ्ने जोर्नीका समस्याहरू वातजन्य रोगहरू होइन यी विभिन्न खाले चाहिँ अनि एक्लोपन महसुस हुने किनभने वृद्धावस्थामै मान्छेहरूलाई एक्लोपन अथवा डिप्रेसनमा जाने यस्तो किसिमको चाहिँ समस्याहरू बढ्दै गएको छ र ती समस्याहरूसँग जुझ्नको लागि पनि योग चाहिँ इफेक्टिभ छ। त्यो कारणले गर्दाखेरि हेल्दी एजिङको लागि अथवा बुढेसकालमा आउने समस्या सकेसम्म एजिङ प्रोसेसलाई नै स्लो गर्न सक्छ योगले भन्ने छ। किनभने योगमा एउटा रिसर्च चाहिँ गरिएको छ यो अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स भनेर दिल्लीमा, त्यसमा एउटा रिसर्च चाहिँ एजिङ प्रोसेसमा चाहिँ योगले कसरी काम गर्छ यसले त्यो जिनलाई नै मोडिफाई गरेर एजिङ प्रोसेसलाई स्लो गर्छ भन्ने एउटा चाहिँ रिसर्च नै पब्लिस भएको छ र त्यो आधारमा यसले चाहिँ एजिङ प्रोसेसलाई पनि एज अ होल स्लो गर्ने कुरा भयो र सँगसँगै बुढ्यौलीपन सँगसँगै आउने समस्याको समाधान गर्नलाई पनि योग इफेक्टिभ भएको कारणले गर्दाखेरि युनाइटेड नेसनले चाहिँ अहिले योगा फर हेल्दी एजिङ भनेर चाहिँ यो नारा चयन गरेको हो र पक्कै पनि बुढ्यौलीसँग अथवा स्वस्थकर बुढ्यौली जीवन अथवा बुढेसकालमा सँगै हामी स्वस्थकर र एक्टिभ जीवन हामी जिउन चाहन्छौँ, हामी चाहिँ बुढेसकालमा चाहिँ यता शान्तिपूर्वक बाँच्न चाहन्छौँ अथवा आनन्दमय रूपमा बाँच्न चाहन्छौँ भने योग र आध्यात्मको कुरालाई चाहिँ हामीले जोड्नुपर्ने हुन्छ र त्यसको आधारमा यो नारा अहिले चयन गरिएको
2: हो। आम मानिसले चाहिँ दैनिक जीवनमा यसलाई कसरी लागू गर्ने र सिक्ने जस्तो योग गर्न चाहने व्यक्तिहरूले कहाँ सम्पर्क गर्ने?
1: योगको लागि चाहिँ दुई किसिमले हामीले सिक्न सक्छौँ। एउटा त हामी योगमै क्यारियर बनाउँछौँ, योगमै हामीले यसलाई पेसागत रूपमा अँगाल्छौँ भन्ने भने विभिन्न युनिभर्सिटी लेभलमा चाहिँ योगका कोर्सहरू डिजाइन भएका छन्। हामीले त्यसमै चाहिँ अब डाक्टर मास्टर चाहिँ गरेर पनि यसलाई एउटा पेसाको रूपमा पनि अगाल्न सक्छौँ भने अर्को चाहिँ आफूले चाहिँ आफ्नो स्वास्थ्यको लागि आफ्नो समृद्धिको लागि आफ्नो चाहिँ खुसीको लागि यदि गर्न चाहने भने त अहिले विभिन्न किसिमका संघ संस्थाहरू चाहिँ हरेक पोर्टलमा जस्तो चाहिँ योगका सेन्टरहरू खोलेका छन् र त्यो ठाउँमा गएर हामी चाहिँ आफ्नो स्वस्थ रहनको लागि नियमित अभ्यास गर्नको लागि चाहिँ नजिकको संस्थामा कुनै पनि संस्थामा थुप्रै किसिमका संस्थाहरू छन्, थुप्रै किसिमका गुरुहरूले बनाएका संस्थाहरू छन्। विभिन्न संघ संस्थाहरूले बिहानको टाइममा चाहिँ जुम अनलाइन मार्फत पनि योगको क्लासहरू चलाइराख्नु भएको छ। फिजिकल्ली क्लासमा जान सक्दैनौँ भने घरमै बसेर अनलाइन मार्फत पनि हामीले योग सिक्न सक्छौँ, यसको फाइदा लिन सक्छौँ।
0: उहाँ हुनुहुन्थ्यो योग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर जनक बहादुर बस्नेत। नेपाल दर्पणमा अब खबरकै सिलसिला। आज राति कोशी प्रदेशका तराई तथा पहाड़ी भूभागका एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद सरोज पुडा सैनिका अनुसार काठमाडौँ उपत्यका सहित बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा हुन सक्नेछ। कोशीको पहाड़ी क्षेत्रमा निरन्तर वर्षाका कारण पहिरोको जोखिममा बढ़ेकाले यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पछिल्लो 12 घण्टामा कोशी बागमती गण्डकी मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। त्यस्तै पश्चिमी तराईमा अत्याधिक गर्मी कायमै रहेको छ। आज सबैभन्दा बढ़ी तापक्रम नेपालगंजमा 40.2 डिग्री सेल्सियस मापन भएको छ भने भैरहवामा 37.8 र रामेछापको मन्थलीमा 36.6 डिग्री तापक्रम मापन भएको छ। भोलि पनि लुम्बिनी सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम 38 देखि 40 डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको भन्दै विभागले दिउँसोको चर्को घाममा

0: बाहिर ननिस्किन बिहान वा बेलुकाको समयमा मात्रै खेतबारीको काम गर्न तथा मौसम बुलेटिन अनुसार सतर्क रहन आग्रह गरेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
0: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
0: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690।
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ्दो साइबर बुलिङका कारण मानव अधिकार संकटमा निष्पक्ष अनुसन्धान गर्न डराउनु पर्ने स्थिति आएको बताउनु भएको छ। शान्तिका लागि सामूहिक अभियानको क्यापले आयोजना

0: विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लामा सिमी बिक्रीबाट 1,33,92,000 आमदानी भएको छ। जिल्लाभर 2,257 हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ। पछिल्लो समयमा सिमीको माग बजारमा अत्याधिक आउने गरेसँगै जुम्लाका किसान सिमी खेतीतर्फ आकर्षण बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो। जुम्लामा किसानका लागि सिमी महत्वपूर्ण नगदे बालीका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो। तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कनका सुन्दरी, पातारासी, हिमा, तातोपानी र गुठी चौर क्षेत्रका किसानले सिमी खेतीबाट राम्रो आमदानी गरेका छन्। सिमी उत्पादनको अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरूपता नहुँदा किसानलाई समस्या भएको तिला गाउँपालिका एकका किसान करण बुढाले बताउनुभयो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। प्रत्यक्ष वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधि स्विजरल्याण्ड पुगेका छन्। अमेरिकाका उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली र इरानका विदेश मन्त्री अब्बास अराक्षी र सभामुख मोहम्मद बगर गालिबाफ सहितको टोली स्विजरल्याण्डमा रहेको बीबीसीले जनाएको छ। प्रत्यक्ष वार्ता केही बेरमा शुरू हुनेछ। इरानले लेबनानमा इजरायल र हिजबुल्लाह बीच चलिरहेको द्वन्द्वलाई स्विजरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाउने जनाएको छ। इरानको सरकारी समाचार संस्था एर्नाले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इजरायलले लेबनान सम्बन्धी आफ्ना प्रतिबद्धता उल्लंघन गरिरहेकाले त्यो विषय वार्ताको प्रमुख एजेण्डा हुने बताउनुभयो। उहाँका अनुसार वार्तामा इरानका रोगका तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजत पत्र जारी गर्ने बीच सम्बन्धमा पनि छलफल हुनेछ। इरान र अमेरिका बीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध तथा अन्य द्विपक्षीय चासोका विषयमा वार्ता हुन लागेको हो। आज हुने वार्ता अमेरिका र इरान बीच युद्ध विरामलाई दीर्घकालीन शान्ति सम्झौतामा विस्तार गर्न महत्वपूर्ण हुने अपेक्षा छ। वार्ताको शुरूमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुने उहाँको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानले युद्धकालभरि मध्यस्थकर्ताको रूपमा काम गरेको थियो। यसैको सहमति विपरीत युद्ध विराम शुरूमै कमजोर भएको छ। इरानले लेबनानमा हिजबुल्लाहमाथि भएको इजरायली आक्रमणलाई लिएर आक्रोश व्यक्त गर्दै स्ट्रेट अफ हर्मुज बन्द गर्ने घोषणा गरेको छ, जुन युद्ध अन्त्य गर्न इरानले अमेरिकासँग गरेको सम्झौताको उल्लंघन हो। हिजबुल्लाहले अमेरिका इरान सम्झौता ध्वस्त पार्न इजरायलले ती आक्रमणहरूलाई प्रयोग गरिरहेको आरोप लगाएको छ, तर अमेरिकी सेनाले त्यो दावीको खण्डन गरेको छ।
0: अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। यो सँगै बर्ड फ्लूको अत्याधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्र ब्राउन स्काउ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केप लेगार्ड राष्ट्रिय निकुञ्जको समुद्री किनारमा त्यो चरामा संक्रमण देखिएको हो। कृषि मन्त्री कोलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउदर्न पेट्रेल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको जानकारी दिनुभयो। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँ ले बताउनुभयो। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड र म्याकडोनल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर यी टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्राउन स्काउले मुख्यतया अन्टार्क्टिका क्षेत्रहरूमा प्रजनन गर्ने गर्दछ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रहरूमा बसाई सर्ने गर्छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह एसका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति 9:45 शुरू हुनेछ। दुवै टोली पहिलो जीतको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी केभ भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग 1-1 गोलको बराबरी खेलेको थियो। फिफा वरितामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति 1:15 समूह जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग 1-1 र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरिष्ठतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। भोलि बिहान 4:15 उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफा वरिष्ठतामा उरुग्वे 18 र केप भर्डे 63 स्थानमा छन्। विश्वकपमा बिहान 7:00 समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानको भरमा हुनेछ। फिफा वरिष्ठतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू। स्थापनाको 4 वर्षमै अत्याधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास।
1: व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति। वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड।
0: आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। स्वस्थकर वृद्धावस्थाका लागि योग प्रभावकारी रहेको विज्ञको भनाई।
1: आज अमेरिका र इरान बीच प्रत्यक्ष वार्ता हुँदै दुवै देशका प्रतिनिधि स्विजरल्याण्डमा। लेबनान द्वन्द्वलाई मुख्य एजेण्डा बनाएको इरानको भनाई।
0: र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश केवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: पौडी खेल्ने क्रममा खुलामा डुबेर सुर्खेतको वीरेन्द्रनगरका दुई बालिकाको मृत्यु, सचेत रहन प्रहरीको आग्रह।
1: वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन स्थानीयको माग, मुख्य गरी गर्भवती र सुत्केरीलाई बढ़ी जोखिम रहेको गुनासो।
0: अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै सुर्खेत सहित कर्णालीमा पनि योगप्रति आकर्षण बढ़दै।
1: र फिफा विश्वकप फुटबलमा जापान र नेदरल्याण्डसको जीत, जर्मनी नकआउट चरणमा प्रवेश। हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा, पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेत वीरेन्द्रनगरका दुई बालिकाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका अन्दाजी 14 वर्षीय सम्झना थापा र 12 वर्षका कल्पना रावतको डुबेर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ। पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याइए पनि चिकित्सकले दुवैजनाको मृत्यु भइसकेको बताएका हुन्। पछिल्ला दिनमा खोला, नदी र तालमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका घटना बढ़ेका भन्दै प्रहरीले सचेत रहन सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ। हिजै सुर्खेतको पञ्चपुरीमा रहेको जाजुरा दहमा डुबेर दैलेखको गुराँस गाउँपालिका वडा नम्बर 1 का 18 वर्षीय रमेश पुनको मृत्यु भएको थियो।
0: वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन नागरिकले माग गरेका छन्। मुख्य गरी नगरपालिकाको उत्तरी क्षेत्रमा एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने उनीहरूको सुझाव रहेको छ। नगरपालिका अन्तर्गतका वडा नम्बर 14 र 15 तथा 16 हाल एम्बुलेन्स सेवा पाउन कठिन भइरहेको नागरिकको गुनासो रहेको छ। वीरेन्द्रनगरका यी वडाहरू भौगोलिक रूपमा विकट रहेका छन् भने यी वडामा हाल सड़कको सुविधा कमजोर रहेको छ। भौगोलिक विकटता र सड़क सुविधा नहुँदा गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या भइरहेको वीरेन्द्रनगर 16 का कृष्णा ढकालले बताउनुभयो। एम्बुलेन्स सेवा सहज नहुँदा सुत्केरी र गर्भवतीलाई हैरानी हुने गरेको भन्दै उहाँले यसले जोखिम समेत बढ़ाएको बताउनु भएको छ। स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी सेवा उपलब्ध भए पनि जटिल अवस्थाका गर्भवती र सुत्केरी हुन नसक्ने अवस्थामा भने प्रदेश अस्पतालमा रेफर गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा भने गर्भवती र सुत्केरीलाई एम्बुलेन्स सेवा पाउन कठिन हुने गरेको स्वास्थ्य कर्मीको भनाइरहेको छ। बाहिर लैजानु पर्ने गर्भवती र सुत्केरीलाई एम्बुलेन्सको अभावमा अटो र गाड़ीमा राखेर लैजानु पर्ने बाध्यता रहेको छ। यही कारण पनि अब नगरपालिकाले नगरको उत्तरी क्षेत्रमा रहेका बस्तीमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन पहल गर्नुपर्ने स्थानीयको भनाइरहेको छ। वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा सोसियल रिसर्च एण्ड मीडिया सेन्टर सुरक्षितको सहजीकरणमा सम्पन्न भएको स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षणमा नागरिकले यस्तो सुझाव दिएका हुन्। वीरेन्द्रनगरका 15 रहेको रतु स्वास्थ्य चौकी पारे गाउँमा सम्पन्न सामाजिक परीक्षणमा भने सहभागीले नागरिकले पनि एम्बुलेन्स सेवा प्रभावकारी पाउनुपर्ने माग गरेका छन्। सड़क राम्रो नहुँदा एम्बुलेन्स नै नआउने भएकाले गर्भवती र सुत्केरीलाई समस्या भइरहेको उनीहरूको भनाइ रहेको छ।
1: यस्तै स्थानीय भूमिसार रामजालीले गाउँमा आउने सड़क गतिलो नभएकाले बेला एम्बुलेन्स नआउने गरेको बताउनु भएको छ। एम्बुलेन्स सेवा नहुँदा गर्भवतीलाई अस्पतालसम्म बोकेर लैजानुपर्ने बाध्यता रहेको र अब नगर अस्पताल सम्म पुर्याउनु पर्ने अवस्था भए पनि एम्बुलेन्स सेवा सहज नभएको बताउनु भएको छ। भौगोलिक रूपमा विकट मानिने ओडाका नागरिकले मात्र होइन सुगम मानिने ओडामा पनि समयमै एम्बुलेन्स नहुँदा नागरिकहरूलाई समस्या हुने गरेको छ। 2082-83 को सामाजिक परीक्षणमा सहभागी सेवाग्राहीहरूले एम्बुलेन्स सेवालाई समयमै एम्बुलेन्स नै नआउने र एम्बुलेन्स चालकले फोन नै नउठाउने समस्या रहेको समेत सुनाएका छन्। यसका लागि उनीहरूले नगरपालिकाको नेतृत्वले तत्काल एम्बुलेन्स सेवालाई सहज, सरल र प्रभावकारी बनाउनका लागि पहल गर्नुपर्ने सुझाव दिएका छन्।
0: स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने नाराका साथ आज सुर्खेत सहित कर्णालीमा पनि अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै अवसरमा वीरेन्द्रनगरको घण्टाघर र डबलीमा सामूहिक योग लगायतका कार्यक्रम गरिएको छ। जिल्ला समन्वय समितिका संयोजक गंगाराम सुनारको अध्यक्षता र मुख्यमन्त्री तथा मुख्यमन्त्री यामलाल कडेलको प्रमुख अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा विभिन्न योग आसन र व्यायामको गरिएको थियो। योगले शारीरिक र मानसिक दुवै रूपमा फाइदा गर्ने भएकाले कर्णालीमा योगप्रति आकर्षण बढ़ेको छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाउने गरिन्छ। राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार हरेक वर्ष जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। नेपालमा 2036 साल माघ 1 गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको हो। नेपाल संस्कृत विश्वविद्यालयमा 6 महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ। यसैगरी त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभाग अन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन शुरू भइसकेको छ।
1: यही विषयमा हामीले प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारी जयसीसँग कुराकानी गरेका छौं।
2: अब योग भनेको के हो भनेपछि हाम्रो शरीरलाई शारीरिक र मानसिक रूपमा कसरी सन्तुलित राख्ने त भनेको शरीर चाहिँ डिफ्रेन्ट इन्भाइरोमेन्टसँग डिफ्रेन्ट स्टेजसँग डिफ्रेन्ट लेभल कहिले खुसी कहिले हाँसो कहिले दुःख कहिले सुख कहिले चिसो कहिले तातो भने जस्तो डिफ्रेन्ट अप एन्ड डाउनसँग चाहिँ शरीर चाहिँ धुइदिइराख्नुपर्छ शारीरिक रूपमा र मानसिक रूपमा। त्यो दुइटैमा ब्यालेन्स गराउन सिक्ने जुन शरीरलाई चाहिँ दुइटै कन्डिसनमा चाहिँ शरीरको आफ्नो चाहिँ एउटा लिमिटेसनमा राख्न सिकाउने एउटा चाहिँ साइन्टिफिक टेक्निक हो योग भनेको। हामीले बुझ्दाखेरि चाहिँ कुनै पनि हाम्रो शरीर चाहिँ सामाजिकमा मानसिक रूपमा शारीरिक रूपमा र सांस्कृतिक रूपमा र आध्यात्मिक रूपमा चाहिँ सन्तुलित बनाउन सिकाउने विधा नै योग हो।
3: नियमित योग अभ्यासले शारीरिक स्वास्थ्यमा कस्ता फाइदा पुर्याउँछ सँगै मानसिक स्वास्थ्यको लागि योग कतिको प्रभावकारी छ?
2: पहिला कुरा चाहिँ हाम्रो योगको शारीरिक अहिले जुन हाम्रो बढ्दो चाहिँ यो चाहिँ सहरीकरण जो हाम्रो सहरी क्षेत्रमा बसोबास हुँदाखेरि हाम्रो चाहिँ लाइफ स्टाइल चाहिँ टोटल चेन्ज भएको छ कि 10 वर्षमा मान्छेको गर्ने जिउने तरिका र अहिले चाहिँ आकाश पाताल फरक भइसक्यो। त्यसले गर्दा अहिले चाहिँ हामीसँग चाहिँ धेरै लाइफ स्टाइल डिसअर्डरहरू धेरै नै चाहिँ देखिन थालेको छ जसमा चाहिँ मधुमेह भनौँ प्रेसर भनौँ होइन ओबेसिटी भनौँ होइन अरू चाहिँ अब शरीरमा हुने बोसोको मात्रामा हुने गडबडी भनौँ त्यो देखिन थालेको छ भनेपछि मानसिक समस्या पनि त्यस्तै भइरहेको छ। हामी पहिला चाहिँ धेरै सामाजिक हुन्थ्यौँ भने आजभोलि एक्लोपना धेरै मान्छेहरूमा हुन थाल्यो। पहिला जोइन्ट फ्यामिलीमा बस्थ्यौँ अहिले न्युक्लियर फ्यामिलीमा बस्न थाल्यौँ। पहिलाको हुने कुनै पनि अपर्च्युनिटीको लागि हुने कम्पिटिसन कम थियो अहिले धेरै छ। यसरी अब संसद मान्छेको मानसिक चाहिँ ग्लोबलाइजेसन भइसकेपछि मान्छेको चाहिँ एचिभमेन्ट गर्ने चाहिँ एक्सपेक्टेसन बढ्न थाल्यो हो। यिनै कुराहरूले चाहिँ मान्छेको शारीरिक र मानसिक चाहिँ रोगहरूको चाहिँ मात्रा बढेको छ। जुन मैले सुरुमा अघि भने योगको काम भनेकै यो कुरालाई ब्यालेन्स गर्ने हो। यसरी शारीरिक मानसिक रोगहरूमा यो चाहिँ हामीले भनेर मात्रै भन्दा पनि धेरै रिसर्चहरूले पनि हाम्रो धेरै चाहिँ मानसिक रोगहरूमा धेरै चाहिँ शारीरिक रोगहरू स्पेसली नन कम्युनिकेबल डिजिजहरू जुन चाहिँ नसर्ने रोगहरूको व्यवस्थापनमा चाहिँ नेपालमै गरिएको चाहिँ अध्ययनले पनि प्रेसरको बिरामी जुन चाहिँ ग्रेड 2 को प्रेसरको बिरामीलाई चाहिँ कुनै पनि औषध नखुवाइकन योग मात्र एउटा चाहिँ डिजाइन गरेको योग चाहिँ गराउँदा चाहिँ धेरै इफेक्टिभ देखिएको भन्ने अध्ययनहरू पनि देखिया छ। त्यसरी चाहिँ धेरै अध्ययनहरूले चाहिँ अरू कुराहरू मानसिक रोगहरूमा पनि भ्रामरीले चाहिँ स्लिप डिसअर्डरमा अरू चाहिँ अरू धेरै रोगहरूमा चाहिँ अनुलोम विलोमले इभन चाहिँ प्रेसरमा पनि राम्रो चाहिँ इफेक्ट देखाएको। यसरी अहिलेको यो बढ्दो हाम्रो चाहिँ समाजमा योग चाहिँ यस्तो एउटा यस्तो आर्ट हो जसले थोरै समयमा बिना पैसामा पनि हामीले चाहिँ धेरै कुरा लिन सक्छ।
3: आधुनिक जीवनशैली र प्रविधिको बढ्दो प्रयोग बीच योगको आवश्यकता बढ्दै गएको छ होइन। कर्णालीमा चाहिँ कर्णाली प्रदेशमा योग अभ्यासको अवस्था चाहिँ कस्तो छ? पछिल्लो समय बढ्दो छ कि शारीरिक र मानसिक स्वस्थताको लागि योग गर्न आवश्यक छ भन्नुभयो होइन। यो विद्यालय तहमा पनि प्रवर्धन गर्नको लागि के चाहिँ गर्नुपर्छ होला?
2: धेरै नै बढ्दो छ होइन। डिफ्रेन्ट चाहिँ अब सेन्टरहरूमा डेली बिहान चाहिँ योगा हाम्रै हस्पिटलमा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा पनि हामी बिहान दैनिक 5 वर्षदेखि चाहिँ बिहान 5 बजेदेखि चाहिँ योगा गराउँछौँ। अरू अरू डिफ्रेन्ट सेन्टरहरूमा चाहिँ त्यसरी चाहिँ गराउँदै आइएको आएको देखिन्छ। अब यसलाई चाहिँ अलि चाहिँ हजुरले भने जस्तो सुरुदेखि नै जुन बेलादेखि हामी शारीरिक रूपमा हाम्रो शरीर चाहिँ फ्लेक्सिबल हुन्छ, जुन स्कुलको अवस्थादेखि नै हामीले चाहिँ यो शिक्षालाई घुसाउन सक्यौँ भने पछि उसलाई त्यो एड्याप्ट गर्न, त्यो कुरा सिक्न, जसरी अहिलेको चाहिँ हाम्रो जेनेरेसनले यो भनेको कुरा अहिले सिक्नुपर्छ भने हाम्रो पछिल्लो जेनेरेसनलाई हामीले अहिलेदेखि नै सिकाउन थाल्यौँ भने उनीहरू हाम्रो अवस्थामा आइपुग्दासम्म चाहिँ उहाँहरूले चाहिँ युज टु भइसक्यो, त्यसलाई एउटा जीवनको एउटा अभिन्न अङ्गको रूपमा चाहिँ लिइसक्ने हुनाले चाहिँ अहिले चाहिँ हाम्रो फोकस पनि हामीले केही दिन अगाडि मात्रै पनि ग्रेन नगरको सबै वडाको चाहिँ स्कुलमाको चाहिँ प्रहरूलाई ल्याएर चाहिँ यो भनेको के हो, यसलाई चाहिँ बच्चाहरूमा कसरी चाहिँ गराउन सकिन्छ, बच्चाहरूमा पर्ने चाहिँ यसले चाहिँ गर्न सक्ने राम्रो पक्षहरू के छ र के कुराहरूमा ध्यान दिनुपर्छ भनेर हामीले दुई दिनको चाहिँ प्रशिक्षण कार्यक्रम पनि राखेको थियौँ। यसरी चाहिँ कर्णाली प्रदेश सरकारले सरकारले पनि गरिरहेको छ आफ्नो तर्फबाट, त्यो सफिसियन्ट नहुन सक्छ तर पनि चाहिँ एज अ सोसाइटीमा पनि अहिले चाहिँ गभर्मेन्ट भन्दा पनि अरू पार्टनरहरूले पनि धेरै राम्रो चाहिँ यसमा चाहिँ कन्ट्रिब्युट गरेको म चाहिँ देख्छु।
3: अब अन्तिममा चाहिँ यो योगलाई जीवनशैलीको हिस्सा प्रत्येक नागरिकले बनाउनु पर्छ भन्ने के छ सन्देश सरको?
2: नै म त अहिले सबै मेन भनेको अहिलेको योगको तपाईँ स्लोगन हेर्नुहुन्छ भने जेरियाट्रिक एज ग्रुपलाई भनिएको छ, ओल्ड एज ग्रुपलाई चाहिँ धेरै फोकस गरिएको छ भने अब हामीले त्यसको लागि के सुरु गर्नुपर्छ भने चाहिँ अघि हजुरले भने जस्तो योग स्कुलमा यो शिक्षालाई चाहिँ अनिवार्य गरेर एटलिस्ट पनि जसरी हाम्रो एउटा चाहिँ हस्पिटलमा के अरे एउटा अहिले विद्यालय नर्स जस्तो कार्यक्रम सुरु गरेका छ सरकारले अथवा स्थानीय तहले भनेर त्यस्तै एउटा स्कुलमा एउटा यो शिक्षक राखिदिएर उनीहरूलाई अहिलेदेखि नै हामीले ग्रुमिङ गर्न थाल्यौँ भने राज्यले पछि मानसिक समस्यामा गर्ने लगानी र अर्को जुन नन कम्युनिकेबल डिजिजको लागि गर्ने जुन डिजिज बर्डनमा गर्ने लगानी चाहिँ धेरै नै घट्नेछ। यो चाहिँ हामीले प्रत्यक्ष नदेखिए पनि यसले चाहिँ पछिको आजको भोलि नदेखिए पनि 10 वर्षपछि हाम्रो राज्यले चाहिँ नसर्ने रोगमा र मानसिक रोगमा लगाउने लगानी चाहिँ सत्त घटेको चाहिँ देखिनेछ।
1: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारी भेरी खबरसँग कुराकानी गर्नुहुँदै।
0: भेरी खबरमा खबरको सिलसिला जारी नै छ, उसलाई भनियो छोटो विश्राम। हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
6: एसई सकियो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम। राष्ट्रको संचार रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन सुन्ने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले पौडी खेल्ने क्रममा खोलामा डुबेर सुर्खेतको वीरेन्द्रनगरमा दुई बालिकाको मृत्यु, सचेत रहन प्रहरीको आग्रह, वीरेन्द्रनगरका पहाड़ी क्षेत्रमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन स्थानीयको माग, मुख्य गरी गर्भवती र सुत्केरीलाई बढ़ी जोखिम रहेको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगरमा रहेको खाद्य गोदाममा अत्यावश्यक दैनिक उपभोग्य वस्तु भरिभरा रहेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै खाद्यान्न ढुवानीको जिम्मेवारी पाएका ढुवानीकर्ताले भाड़ा महँगो हुने भन्दै ढुवानी रोकेपछि खाद्यान्न प्रदेश कार्यालयमा थन्किएको छ। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै ढुवानी भाड़ा महँगो भएको कारण देखाई खाद्यान्न ढुवानी कार्य प्रभावित भइरहेको प्रादेशिक कार्यालयका प्रमुख केशव राज बुढाले बताउनुभयो। भाड़ाका सम्बन्धमा मूल्य समायोजन नभएको भन्दै ढुवानीको काम रोकेको उहाँले बताउनुभयो। सुर्खेतबाट कर्णालीका 10 जिल्लामा खाद्यान्न ढुवानी हुँदै आएको छ। हिमाली जिल्लामा चिसो मौसममा हिउँले बाटो अवरुद्ध हुने भएकाले यो समय पालिकासँग कम्पनीले सम्झौता गरेर खाद्यान्न ढुवानीको काम तीव्रताका साथ गर्नुपर्नेमा त्यो कार्य प्रभावित भएको छ। मूल्य वृद्धि भएसँगै त्यस क्षेत्रमा 30% मात्र खाद्यान्न ढुवानी भएको छ।
1: दाङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसारमा संलग्न 7 ट्रयाक्टर नियन्त्रणमा लिई कार्यवाही गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा माताहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले ढुङ्गा, बालुवा र गिटी अवैध रूपमा ढुवानी गरिरहेका 7 ट्रयाक्टर नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डाक्टर हेमबहादुर केसीले जिल्लाका विभिन्न स्थानमा निगरानी तथा अनुगमनका क्रममा ट्रयाक्टर नियन्त्रणमा लिई कार्यवाही गरेको बताउनुभयो। नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उहाँको भनाइ छ। कार्यवाहीपछि यी ट्रयाक्टरमाथि कुल 1,45,000 रूपियाँ जरिमाना गरिएको सूचना अधिकारी डाक्टर केसीको भनाइ छ। प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसार पसार नियन्त्रणका लागि अनुगमन र कार्यवाहीलाई निरन्तरता दिइने उहाँले बताउनु भएको छ।
0: बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानले कर्णाली नदी थुनेर खेतमा पानी ल्याएका छन्। असारको पहिलो सातासम्म पनि पानी नपर्दा रोपाईका लागि स्थानीय स्रोत साधनको प्रयोग गरी श्रमदान गरेर नदी थुनेर पानी ल्याइएको हो। खडेरीले गर्दा खेतीमा पानी नपुगेपछि करिब 5,000 किसानहरू ट्याङ्करमा झाला पाता र काठ दाउरा लिएर नदीमा पुगेर श्रमदान गरेका हुन्। उनीहरूले इन्टेक नजिकै रहेको कर्णालीको भंगालोमा स्थानीय स्रोत साधनले थुनेर ओखरिया इन्टेकतर्फ पानी ल्याएका हुन्। गेरुवा गाउँपालिका एक जनक नगर स्थित इन्टेकबाट 10,000 हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गर्दछ। धान रोप्ने सिजनमा हरेक वर्ष किसानले नदीमा अस्थायी बाँध बाँधेर खेतमा पानी पुर्याउने गरेका छन्। तर राजापुर सिँचाई आयोजनाले निर्माण गरेको राजापुर सिँचाई प्रणाली अन्तर्गतको संयुक्त कुलो बढी कुलो बुढी कुल सिँचाई प्रणाली अन्तर्गत 12 मौजा रहेका छन्। राजापुर सिँचाई प्रणाली व्यवस्थित रूपमा निर्माण नहुँदा हरेक वर्ष जोखिम मोलेर किसानहरू नदीमा बाँध बाँध्न जानुपर्ने बाध्यता रहेको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो विश्राम।
9: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
10: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, चिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाई सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोप राइटर सुनिता कुमारी साहिब। सम्पर्क मोबाइल नम्बर 9681443492 र 9415478917।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जनका सधैँ बाघसँग।
11: सीआरसी अस्पताल,
12: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
13: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दृढ साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
14: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
15: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटीघरको क्यान्सरको जाँचका साथै पाटीघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार, साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
16: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
17: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
16: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
18: रेडियो
19: भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन

तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन

0: रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन का सधैं बाघ सुनि
1: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही असार 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्
2: यही असार 13 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517
4: ये नानी कता हिँड्यो बा आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो बिरानी पनि खुबै हुन थाल्यो गाह्रो पो भयो त बा
5: ल काका किन चिन्ता गर्नु भएको घर सञ्चालित स्टोर छ नि
6: हो अब चिन्ता छोड्नुहोस् तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू पहाड़ी तथा रैथाने गेडागुडी दालहरू शुद्ध र ताजा कोदो र फापरको पिठो जुम्ली मार्सी र स्थानीय अनधि चामल घरमै तयार गरिएको शुद्ध घिउ र मह रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-699-71-777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाघ सुन
7: रेडियो टाइगर स्टुडियो टाइम
1: यति बेला साँझको 7 बजेको छ
8: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र धनको मुखमा पनि आगो लगाइदिने मान्छेको मुखमा पनि आगो लगाइदिने तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त
9: तपाई मात्रै चुरोट श्रुति गाँजा फुकार जाँड दारू खाइरहनु भएको छैन तपाईँको कारण तपाईँको सन्तान परिवार समुदायले पनि खान सिकिरहेको छ के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति फुकार सेम्बहार गाँजा चुरोट खाई दीर्घरोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त
8: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं निरोगी बनौ बचत गरौं आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं
1: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश
6: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने चिलाउने पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ
10: आउनुहोस् माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
11: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
10: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
11: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना:
2: यही असार 13 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही असार 13 गते शनिबारको दिन
1: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: कान्छी गहना कहाँबाट किने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843683858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
0: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, परिगाउँ बजार, बर्दिया।
3: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
4: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बासरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
5: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न, कता हिँडेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
5: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
5: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-33-582।
6: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25-002 र 98-20-43-41-61।

0: 听听，
1: 大爸听听，
0: 钱哪给？钱哪给？钱
1: 听听，大爸听的，
2: 大爸听的。
0: 钱哪给？钱哪给？钱
1: 真的，真的，真的，真的，真的，
0: 钱哪给？钱哪给？钱哪给？

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाजे।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।